यहाँहरूले भर्खरै सुनिरहनु भएको थियो चलचित्र जिनियसबाट गायक कलाकार अथिफ असलामको स्वरमा रहेको यो गीतलाई। त श्रोता, कार्यक्रमलाई अघि बढाउँदै अब फेरि सुनाउन लागिरहेका छौं चलचित्र एक फिलियनबाट गायक कलाकार अंकित तिवारीको आवाजमा।

श्रोताहरूले भर्खरै सुनिरहनु भएको थियो चलचित्र ड्रीम गर्ल टूबाट, जसमा गायक कलाकार हुनुहुन्थ्यो मिट प्रोस्फी, जनिता गान्धी अनि जुबिन नौटियाल। तर श्रोता, यिनै गीतहरूका साथ आजलाई भने कार्यक्रम ताजेतरानीको निर्धारित समय यही पूरा हुँदछ। श्रोताहरूले अब सुन्नुहुन्छ आकाशवाणीको दिल्ली केन्द्रबाट रिले दिल्ली एफएम गोल्ड। केही क्षण प्रतीक्षा साच्नुहोला।

भारतले कुल 114 पदक जित्यो, जसमा 102 गोल्ड मेडल पनि सामेल छन्। भारत यस च्याम्पियनशीपको पदक तालिकामा पहिलो स्थानमा रह्यो। म सबै विजेता खेलाड़ीहरूलाई धेरै धेरै बधाई दिन चाहन्छु। साथीहरू, कुनै पनि राष्ट्रको आत्मा उसको जनमानस हुन्छ, र जब त्यस देशका जनमानसले कुनै संकल्प लिन्छ तब कुनै पनि शक्तिले उसलाई आफ्नो लक्ष्यबाट डगमगाउन सक्दैन। राष्ट्र निर्माणमा जनभागीदारिताको यो ताकत भारतको धेरै ठूलो पूँजी हो, र यस जनभागीदारिताको हामीले बारम्बार अनुभव गरिरहेका छौं। साथीहरू, पश्चिम एसियामा बनेको युद्धको स्थितिलाई ध्यानमा राख्दै मैले देशवासीहरूलाई केही आग्रह गरेको थिएँ। मैले जहाँसम्म सम्भव हुन्छ केही समयका लागि गोल्ड खरिद गर्नबाट जोगिनु भनेको थिए। मानिसहरूलाई भनेको थिए विदेशमा छुट्टी मनाउनबाट जोगिनु। मैले मानिसहरूलाई कार पुलिङलाई बढ़ावा दिन अपील गरेको थिए। मैले किसानहरूलाई केमिकल मुक्त खेतीका लागि, खेत बचाउनका लागि र प्राकृतिक मल धेरै भन्दा धेरै उपयोग गर्न आग्रह गरेको थिए। साथीहरू, म देशका हरेक नागरिकप्रति आभारी छु। मेरो अपीललाई उनीहरूले समर्थन मात्र नगरेर हरेक तर्फबाट त्यसमा आफ्नो सहयोग गरिरहेका छन्। मलाई कयौं परिवारले सन्देश पठाएर आफ्नो अनुभव साझा गरेका छन्। कति परिवारले तय गरेका छन् घरको विवाहमा यस पटक सुन खरिद गर्ने छैनन्, आवश्यक परे पुराना सुनलाई रिसाइकल गरी नयाँ गहना बनाउनेछन्। कति मानिसले सोशियल मीडियामा यो पनि लेखेका छन् कि कसरी उनीहरूले यस पटक विदेश यात्रालाई टारिदिए। साथीहरू, कार पुलिङलाई लिएर पनि मानिसहरूले अनेकौं अनुभव साझा गरेका छन्। जुन मानिस हरेक दिन एकै दिशामा आफ्नो वाहनमा जाने गर्थे, जब उनीहरू एकसाथ जान थालेका छन्, मानिसहरूले हर सम्भव बस अनि मेट्रोको उपयोग गरिरहेका छन्। यसबाट पेट्रोल अनि डिजेलको बचत भइरहेको छ। यसै गरी देशको अलग अलग हिस्सामा प्राकृतिक मलको खपत बढ़ेको पनि खबर आइरहेको छ। साथीहरू, मलाई यस कुराको खुशी छ, यस ग्लोबल क्राइसिसलाई हामी भारतीयले मिलेर सामना गरिरहेका छौं। मलाई विश्वास छ जनभागीदारिताको यस शक्तिले हामीलाई बल दिनेछ, हामीलाई सफल बनाउनेछ। मेरा प्यारा देशवासीहरू, हाम्रो देशमा जन्मदिन, विवाह, पारिवारिक कार्यक्रम हुनका साथै पूरा समाजको पनि उत्सव हुने गर्दछ। हरेक परिवारले चाहन्छ कि उसको खुशी अरूसँग पनि साझा होस्। मानिसहरूले अतिथिलाई उपहार पनि दिन्छन्। साथीहरू, महाराष्ट्रको नान्देडमा एउटा परिवारले आफ्नो खुशी बाँड्नका लागि यस्तो काम गरेको छ जुन चर्चाको विषय बनेको छ। यहाँ नान्देडको बहादुरपुरा गाउँमा पेठकर परिवार बसोबासो गर्छन्। यस परिवारले सोचे कि यदि खुशी बाँड्नु नै हो भने यस्तो चीज दिइयोस् जुन कठिन घड़ीमा कुनै परिवारको सहारा बन्न सकोस्। आफ्नो घरमा विवाहको अवसरमा यस परिवारले गाउँका करिब 3,500 मानिसका लागि दुर्घटना बीमाको व्यवस्था गरेको छ। हरेक व्यक्तिलाई 1,00,000 रूपियाँको बीमा कभर दिएको छ। यस पहलका पछिको भावना एकदमै स्पर्श गर्ने किसिमको छ। परिवारले देखेको थियो कि दुर्घटनापछि परिवारले आर्थिक कठिनाईको सामना गर्नुपर्दछ। यस्तो समयमा एउटा सानो सहायता पनि धेरै ठूलो सम्बल बन्न जाँदछ। साथीहरू, सरकारले देशका करोड़ौं परिवारसम्म सुरक्षाको कवच पुर्याइरहेको छ। प्रधानमन्त्री सुरक्षा बीमा योजना अन्तर्गत सालेनी केवल 20 रूपियाँ प्रिमियम, अर्थात केवल एक सालको 20 रूपियाँको प्रिमियम, त्यसमाथि 2,00,000 दुर्घटना बीमा पाइन्छ। अहिलेसम्म यस योजनामा 58 करोड़ भन्दा धेरै मानिस जोड़िसकेका छन्। यसमा करिब 28 करोड़ हाम्रा आमा, बहिनी, छोरीहरू छन्, महिलाहरू छन्। योजनाबाट पीड़ित परिवारहरूले अहिलेसम्म जुन हिस्सा प्राप्त गरेको छ, 3,700 करोड़ रूपियाँ भन्दा धेरैको सहायता पाइसकेका छन्। साथीहरू, यसै गरी प्रधानमन्त्री जीवन ज्योति बीमा योजना पनि त्यति नै अहम छ। यस योजनाले व्यक्तिको दुखद मृत्यु भए उसको परिवारलाई 2,00,000 रूपियाँको बीमा कवर प्रदान गर्दछ। यसको वार्षिक प्रिमियम केवल 436 रूपियाँ छ, अर्थात एक दिनको मुस्किलले 1.5 रूपियाँ। यस योजनामा अहिलेसम्म 27 करोड़ भन्दा धेरै मानिस जोड़िसकेका छन्, जस अन्तर्गत देशका करिब 11,00,000 परिवारले करिब 22,000 करोड़ रूपियाँको सहायता पाइसकेका छन्। यो आँकडा धेरै ठूलो हो। यस आँकडाका पछि लाखौं परिवारका आआफ्ना कथा छन्। कहीँ कुनै आमाले बच्चाको पढ़ाई जारी राख्न सहायता पाइरहेका छन्, कतै कुनै पत्नीले घरको जिम्मेवारी सम्हाल्न सहारा पाइरहेका छन्। साथीहरू, कयौं पटक धेरै ठूलो सुरक्षाको शुरूआत अति नै सानो राशि अनि एउटा सानो कदमबाट हुन सक्दछ। सानो निर्णयले पनि ठूलो परिवर्तन ल्याउँदछ। मेरो तपाईहरू सबैलाई आग्रह छ, आफ्नो परिवारमा यी योजनाहरूको जानकारी अवश्य साझा गर्नुहोला। मेरा प्यारा देशवासी

मन की बातमा अब कुरा एउटा यस्तो विषयको छ जुन हजारौं साल पुरानो छ। हजारौं सालदेखि मानव समाजमा घर जमाएर बसेको छ। यो विषय हो अन्धविश्वासको। अन्धविश्वास कयौं पटक केवल एउटा गलत धारणा हुँदैन, यसले डर उत्पन्न गर्दछ र जब डर मनमा हावी हुँदछ तब मानिसले सत्य देख्न बन्द गरिदिन्छ। अन्धविश्वासमा डुबेका मानिसले फेरि बिना तर्कको बिना सत्य जानी यस्तो फैसला लिन थाल्छन् जसको कुनै ठूलो नोक्सानी हुने गर्दछ। त्यही समाजमा यस्ता मानिस पनि हुन्छन् जसले विज्ञान अनुभव अनि तर्कको आधारमा ती धारणाहरूलाई चुनौती दिन्छन्। अन्धविश्वासदेखि विश्वाससम्मको यो यात्रा सजिलो हुँदैन र आज म यस्तै एउटा सफल यात्राबारे तपाईँहरूलाई बताउन चाहन्छु। साथीहरू, आसाममा एउटा पक्षी पाइन्छ, त्यस पक्षीको नाम हो हर्गिला। हर्गिला एउटा दुर्लभ पक्षी हो, यसले प्रकृतिलाई स्वच्छ राख्न अहम भूमिका खेल्दछ। तर आसामको केही इलाकामा लामो समयसम्म यसलाई अशुभ मानिन्थ्यो। मानिसहरूले यसलाई आफ्नो वरिपरि देख्न मन पराउँदैनथे। कयौं पटक ती रूखहरू काटिदिन्थे जसमा हर्गिलाले गुँड बनाएको हुन्थ्यो। सोच्नुहोस्, एउटा यस्तो पक्षी जसले पर्यावरणको सफाईमा मदत गर्दछ, त्यही हर्गिला मानिसहरूको डरको शिकार बन्न पुगेको थियो। यसैबीच जीव वैज्ञानिक पूर्णिमा देवी बर्मनले यो सबै देखिन्। उनले मानिसहरूको मनमा बसेको गलत धारणा बदलिने संकल्प लिइन्। उनले महिलाहरूसँग कुरा गरिन्। उनले मानिसहरूलाई विज्ञानको आधारमा कुरा बुझाइन्। विस्तारै विस्तारै महिलाहरू यस अभियानमा जोडिन थाले। फेरि एउटा ठूलो परिवर्तन शुरू भयो। जुन पक्षीलाई कुनै समय अशुभ मानेर भगाउने गरिन्थ्यो त्यही गाउँको पहिचान बन्न थाल्यो। हजारौं ग्रामीण महिला हर्गिलालाई बचाउनका लागि अघि आए। आज उनीहरू हर्गिला आर्मीको नामले जानिन्छन्। यी महिलाहरूले समाजका साथ संघर्ष पनि गरे, समाजलाई सम्झाउनका लागि दिनरात काम गरे अनि अन्धविश्वासलाई पछि छोडेरै छाडे। उनीहरूले देखाए जब सही जानकारी पुर्याइन्छ तब वर्षौं पुराना सोच पनि परिवर्तन गर्न सकिन्छ। साथीहरू, म प्राय भन्ने गर्छु जसले खेल्छ ऊ खेल्छ। आज देशमा यस्ता युवाहरूको संख्या धेरै तेजीका साथ बढ़िरहेको छ जसले खेलिरहेका छन् अनि खेली पनि रहेका छन्। पहिलेको तुलनामा अहिले कहीँ धेरै युवाले खेललाई करियरको रूपमा अप्नाइरहेका छन्। मैले नागाल्याण्डको दुई यस्ता प्रयासबारे जानकारी पाएको छु जुन अति नै रोचक छ। पहिलो प्रयास हो नागाल्याण्ड बेबी लिग। नाम सुनेर तपाईहरूलाई लाग्दो हो यो साना बच्चाहरूको कुनै साधारण लिग होला, तर यस्तो होइन। यो पाँचदेखि दस बाह्र सालको आयुका साना बच्चाहरू फूल जस्ता बच्चाहरूको एउटा असाधारण लिग हो र यो बच्चाहरूको फुटबल खेलाड़ीको एउटा यस्तो लीग हो जसले उनीहरूको गति अनि प्रतिभाका लागि उनीहरूलाई प्रेरित पनि गर्दछ र उनीहरूको पहिचान पनि बनाउँदछ। यसको शुरूआत नागाल्याण्डका धेरैभन्दा धेरै बच्चालाई फुटबलसँग जोड्नका लागि गरिएको थियो। पाँचदेखि बाह्र वर्षसम्मका केटा अनि केटीहरूले यसमा हिस्सा लिन सक्छन्। यस लीगले तीन वर्ष पूरा गरिसकेको छ। यस लीगको बच्चाहरूको मनमा धेरै राम्रो प्रभाव परेको छ। साथीहरू, नागाल्याण्डमा अर्को एउटा प्रयास भइरहेको छ। यसको नाम हो नागाल्याण्ड वुमन फुटसल लीग र तपाईँका लागि यो फुटसल एउटा नयाँ नाम हुन सक्छ। म तपाईँहरूलाई बताउन चाहन्छु, फुटसललाई इन्डोर फुटबल पनि भनिन्छ। यसमा एक टीममा केवल पाँचजना खेलाड़ी हुन्छन्। खेलको मैदान पनि फुटबलको मैदान भन्दा धेरै सानो हुन्छ, यसकारण खेलाड़ीहरूले तेज गतिमा फैसला लिन पर्ने हुन्छ। उनीहरूले आफ्नो टेक्निक अनि स्किल उत्तम रूपमा प्रयोग गर्नुपर्छ। नागाल्याण्डको वुमन फुटसल लीगले हाम्रा छोरीहरूलाई आफ्नो प्रतिभा देखाउने राम्रो अवसर दिइरहेको छ। म यस्तो पहलका लागि नागाल्याण्डका मानिसहरूको सराहना गर्न चाहन्छु। यस्ता प्रयासले देशका अन्य भागलाई पनि प्रेरणा दिदछ। साथीहरू, यो टेक्नोलोजीको युग हो। हरेक दिन नयाँ रिसर्च भइरहेको छ, नयाँ नयाँ एआई इनोभेशन्स अघि आइरहेका छन्। यस समयमा एउटा प्रश्न अति नै महत्वपूर्ण छ, मानिसहरूको क्रिएटिभिटीलाई कसरी बचाएर राख्नुपर्ने, नयाँ टेक्नोलोजीका साथ अघि बढ्दै हामी आफ्नो जरासँग कसरी जोडिएर रहने, यी प्रश्नहरूको समाधान खोजेको छ नालन्दा विश्वविद्यालयले। हजारौं साल पुराना हाम्रो नालन्दा विश्वविद्यालयले अब नयाँ अवतारका रूपमा भारतको भाग्य कोरिरहेको छ। दुई साल अघि मैले नालन्दा विश्वविद्यालयको नयाँ परिसर लोकार्पण गर्ने अवसर पाएको थिए। नालन्दा विश्वविद्यालयले शास्त्रार्थको आफ्नो प्राचीन परम्परालाई फेरि जीवन्त बनाएको छ। शास्त्रार्थ केवल आफ्नो कुरा राख्ने माध्यम होइन, यो वाद सम्वाद अनि मन्थनको एउटा अनुशासित प्रक्रिया हो। यसमा तर्कका साथ तथ्यका साथ आफ्नो कुरा भन्न अति नै आवश्यक हुन्छ र त्यसमा तपाईँको विज्ञता हुन आवश्यक हुन्छ।
अरूको विचारलाई धैर्यका

साथ सुन्ने र बुझ्ने पाठ पनि यसै शास्त्रार्थको प्रक्रियाबाट पाइन्छ। नालन्दा विश्वविद्यालयले यसलाई आफ्नो दीक्षान्त समारोहको हिस्सा बनाएकोमा मलाई खुशी लागेको छ। यसमा भाग लिने करिब आधा स्टुडेन्ट्स अन्य देशबाट आएका थिए। एउटा प्राचीन परम्परालाई आजको समयसँग जोड्ने यो प्रयास अति नै सराहनीय छ। म यसका लागि नालन्दा विश्वविद्यालयलाई धेरै धेरै बधाई दिन चाहन्छु। म देशका अन्य विश्वविद्यालयलाई पनि आग्रह गर्न चाहन्छु कि यस्तो पहलमाथि विचार गरियोस्। साथीहरू, जरासँग जोडिएर युवाहरूलाई नयाँ टेक्नोलोजीका साथ तयार गर्ने एउटा अर्को राम्रो प्रयास भइरहेको छ। दिल्ली स्थित सेन्ट्रल संस्कृत युनिभर्सिटीले आर्टिफिसियल इन्टेलिजेन्स र डाटा साइन्समा बीटेक प्रोग्राम शुरू गर्न गइरहेको छ। यो आधुनिक टेक्नोलोजीलाई भारतको पारम्परिक ज्ञानसँग जोड्ने दिशामा एउटा महत्वपूर्ण कदम हो। यसबाट भारतीय भाषाहरूका लागि नयाँ एआई टूल्स तयार गर्नमा मदत पुग्नेछ। हाम्रा प्राचीन ग्रन्थ अनि पाण्डुलिपिहरूलाई डिजिटल रूपमा संरक्षित गर्ने कामले पनि नयाँ गति पाउनेछ। म सेन्ट्रल संस्कृत युनिभर्सिटीलाई यस प्रयासको निम्ति धेरै धेरै शुभकामना दिन चाहन्छु। साथीहरू, आज भारतीय संस्कृति विश्वको अलग अलग ठाउँमा पुगिरहेको छ। हाम्रा गीत संगीत अनि अध्यात्मलाई विश्वभरिका मानिसहरूले जानिरहेका छन्, अपनाइरहेका छन्। भारतदेखि हजारौं किलोमिटर टाढा क्यारेबियन सागरमा डोमिनिकन रिपब्लिक नामको एउटा देश छ। त्यहाँ भारतीयहरूको संख्या करिब 100 छ, सायद यो भन्दा पनि कम्ती हुन सक्छ। त्यसो भए तापनि भारतीय संस्कृति अनि अध्यात्मसँग जोड़िएको एउटा धेरै राम्रो प्रयास त्यहाँ भइरहेको छ। त्यहाँ स्पेनिश बोल्ने केही मानिसले एउटा टीम बनाएको छ। यस टीमको नाम हो ब्रह्म कमल डोमिनिकाना। टीमका सदस्यहरू मिलेर वैदिक साहित्यको अध्ययन गर्छन्। उनीहरूले वैदिक मन्त्रको उच्चारण पनि सिकिरहेका छन्। उनीहरूले यसको कुनै फर्मल ट्रेनिङ पाएका छैनन्, तर उनीहरूले अडियो रिकर्डिङ सुनेर वैदिक मन्त्रहरूको सही उच्चारण सिकेका छन्। आज उनीहरू कयौं मन्त्र धेरै राम्ररी जाप गर्न सक्छन्। यसमा पुरूष सूक्तम, श्री सूक्ष्म, श्री रुद्रम, दुर्गा सूक्तम अनि देवी महात्म्यम सामेल छन्। भारतदेखि यति टाढा रहे तापनि हाम्रो परम्परा सिक्ने उनीहरूको यो प्रयास अति नै प्रेरक छ। म ब्रह्म कमल डोमिनिका र यसका सबै सदस्यलाई उनीहरूको प्रयासका लागि शुभकामना दिन चाहन्छु। म यस्ता सबै मानिसहरूको हृदयबाट सराहना गर्न चाहन्छु जसले भारतीय संस्कृतिलाई विश्वभरि लोकप्रिय बनाउन निरन्तर प्रयास गरिरहेका छन्। मेरा प्यारा देशवासीहरू, मेघालयको पहिचान बादलबाट छ, सुन्दर दृश्यबाट छ। जो मेघालय जान्छन् उसलाई त्यहाँका मानिसहरूको आफ्नोपन लामो समयसम्म याद रहने गर्दछ। तर मेघालयको एउटा अर्को विशेषता छ जसको म आज मन की बातको बीचमा तपाईहरूसँग चर्चा गर्न चाहन्छु। यो हो मेघालयको रूट ब्रिज। बाटो बुझाउने रूट होइन, जरा बुझाउने रूट। यी रूट ब्रिजहरूको कथा पनि अति नै रोचक छ। यस्तो ब्रिज केही दिन वा केही वर्षमा बनिँदैन, यसलाई तयार गर्न कैयौं दशक लाग्दछ। रबरका रूखहरूको जरालाई विस्तारै विस्तारै दिशा दिइन्छ। यी जराहरूलाई जलधाराको पारी लगिन्छ। समयका साथै त्यहाँ जराले एउटा बलियो ब्रिजको रूप लिन्छ। यी ब्रिजहरूको अर्को विशेषता पनि छ, यो जीवित ब्रिज हुन्छ। समय बित्दै जाँदा यो अझ बलियो बन्दछ। यसमा मेघालयका मानिसहरूको सृजनशीलता देखिन्छ। यसका पछाडि वर्षौंको धैर्य अनि प्रकृतिप्रति गहिरो सम्मान छ। यस्ता ब्रिजले मनुष्यले प्रकृतिका साथ मिलेर कति अद्भुत चीज बनाउन सक्छ भन्ने बताउँछ। यो हाम्रो देशको यस धरतीको धरोहर हो। अब भारतले मेघालयको रूट ब्रिजहरूलाई युनेस्को वर्ल्ड हेरिटेज साइट नेटवर्कमा सामेल गराउनका लागि आवेदन गरेको छ। साथीहरू, क्लाइमेट चेन्जका कारण यी रूट ब्रिजहरूका सामु कयौं चुनौती पनि आएको छ। यस्ता समयमा मेघालयका मानिसहरूले यस प्राकृतिक धरोहरहरूको संरक्षणको जिम्मेवारी पनि राम्ररी निर्वाह गरेका छन्। पहिले यस्ता ब्रिजहरूको संख्या कति छ भन्ने पत्तो लगाउन पनि सजिलो थिएन। स्थानीय मानिसहरूले स्वयं नै यसको गन्ती शुरू गरेका छन्। त्यसपछि समुदायले यी ब्रिजहरूको हेरचाहको जिम्मेवारी सम्हाले। आज स्थानीय मानिसहरूले 120 भन्दा धेरै रूट ब्रिजको देखरेख गरिरहेका छन्। केही टीमले हरेक साल यी पुलहरूको स्थितिको जाँच गर्दछन्। केही मानिसले वरिपरिको इलाकालाई बलियो बनाउनका लागि नर्सरी पनि तयार गरेका छन्। यस प्रकारले यसको संरक्षणका लागि एउटा पूरा इकोसिस्टम तयार भएको छ।

0: तपाईहरूले देख्नुभयो होला, यस वर्ष हेली वार्जीलाई पद्म अवार्डले सम्मानित गरियो। उनले आफ्नो जीवनको 50 भन्दा धेरै वर्ष यी रूट ब्रिजहरूको हेरचाहमाथि लगाए। उनको समर्पण हामी सबैको निम्ति प्रेरणादायक छ। साथीहरू, तपाईहरूले अहिले यी रूट ब्रिजहरूको यात्रा गर्नुभएको छ भने त्यसको तस्विर सोशियल मीडियामा अवश्य साझा गर्नुहोला। तपाईको तस्विरहरूले अरू मानिसलाई मेघालयको यस अनौठो धरोहरबारे जान्न प्रेरित गर्नेछ। मेरा प्यारा देशवासीहरू, हामी सबै चाहन्छौ हाम्रो गाउँ सफा सुग्घर होस्, हाम्रो शहर सुन्दर देखियोस्। तर सायदै कहिले रोकेर सोच्ने गरिन्छ कि हाम्रो वरिपरि जुन फोहोर जम्मा हुन्छ त्यसलाई कसले सफा गर्दछन्? अधिकांश मानिसले त यो अरू कसैको जिम्मेवारी हो, उनीहरूले नै सफा गर्नेछन् भनी मान्ने गर्दछन्। तर हामी बीच केही यस्ता मानिस पनि हुन्छन् जसले हामीलाई आफ्नो सोचद्वारा धेरै प्रेरित गर्छन्। मैले मध्य प्रदेशको राजगढ़ जिल्लाको ब्यावराका केही बहिनीहरूबारे जान्ने अवसर पाए। उनीहरूले वरिपरि फैलिएका प्लास्टिकको फोहोर हटाउने संकल्प लिएका छन्। अरू कोही आएर परिवर्तन ल्याउनेछन् भनी सोचेनन्। उनीहरू स्वयंले शहरबाट प्लास्टिकको फोहोर अनि खाली बोतलहरू भेला गर्न शुरू गरे। बिस्तारै बिस्तारै यो प्रयास अघि बढ्दै गयो र त्यस प्लास्टिकलाई इको ब्रिक्समा परिणत गर्न थालियो। आज त्यस इको ब्रिक्सको उपयोग सार्वजनिक स्थानहरूलाई सुन्दर बनाउनका लागि गरिँदैछ। राजगढ़मा पछिल्लो केही महिनामा सैकडौं किलो प्लास्टिकलाई रिसाइकल गरी त्यसको उत्तम उपयोग गरिएको छ। अर्थात जुन प्लास्टिकले पहिले शहरमा प्रदूषण फैलाउँथ्यो, आज त्यसले ती बहिनीहरूको प्रयासबाट शहरलाई सुन्दर बनाउन योगदान पुर्याइरहेको छ। म ब्यावराका सबै बहिनी अनि यस अभियानसँग जोड़िएका साथीहरूलाई बधाई दिन चाहन्छु। मेरा प्यारा देशवासीहरू, मलाई कयौं मानिसहरूले पत्र लेखेर एउटा खास विषयमा कुरा गर्न सुझाव पठाएका छन्। यो विषय गणेश उत्सवसँग जोड़िएको छ। उसै त गणेश उत्सवका लागि अहिले धेरै समय बाँकी छ। तर मानिसहरूले के आग्रह गरेका छन् भने यस विषयमा अहिले नै कुरा हुन पर्नेछ। वास्तवमा गणेशजीको मूर्ति बनाउने काम धेरै अघि शुरू गरिन्छ। मूर्ति बनाउने व्यक्ति मूर्तिको व्यापारसँग जोड़िएका मानिसहरू अहिलेदेखि नै सक्रिय हुन्छन्। यसैले मेरो तपाईहरू सबैसँग एउटा आग्रह छ, तपाईले प्रयास गर्नुहोस्। तपाईको घर, सोसाइटी वा वरिपरिका ठाउँमा गणपति बाप्पाको जुन मूर्ति स्थापित हुन्छ त्यो हाम्रो देशको माटोबाट बनेको होस् र हाम्रा आफ्नै कुमारले अनि स्थानीय कलाकारहरूको हातबाट तयार भएको होस्। जुन मानिसले गणेशजीको मूर्ति बनाउँछन् उनलाई पनि मेरो आग्रह छ, उनीहरूले माटोको मूर्तिलाई नै प्राथमिकता दिउन् र जसले मूर्ति खरिद गर्छन् उनले पनि गणपति बाप्पाको मूर्ति कसले बनाएका हुन् र कुन देशमा तयार भएको हो भन्ने अवश्य जाँचबुझ गरून्। प्लास्टर अफ पेरिसबाट बनिएका मूर्तिहरू पटक्कै खरिद नगरून्। साथीहरू, माटोको मूर्ति पूजापछि सहज रूपमा पानीमा विलीन हुने गर्दछ। यसबाट हाम्रा नदी, तलाव अनि पर्यावरणको रक्षा हुन्छ, हाम्रो आस्था पनि कायम नै रहन्छ र प्रकृतिप्रति हाम्रो दायित्व पनि पूरा हुन्छ। जब हामी स्थानीय कारीगरबाट मूर्ति खरिद गर्छौं, हामी भोकल फर लोकलको संकल्पलाई बलियो बनाउँछौं। मलाई विश्वास छ यसपटक गणेश उत्सवमा र यस्ता हरेक उत्सवमा हामीले यस्ता सबै कुरामाथि अवश्य गम्भीरताका साथ सोच्नेछौं र देशहितमा कदम पनि उठाउनेछौं। साथीहरू, हाम्रो देशको सबैभन्दा ठूलो शक्ति हाम्रो देशका मानिसहरू हुन्। देशको अलग अलग हिस्सामा भइरहेका साना ठूला प्रयासले हामीलाई धेरै कुरा सिकाउँछ। यस्ता प्रयासले जब मनमा संकल्प हुन्छ र समाजले साथ दिन्छ तब कुनै पनि ठूलो परिवर्तन ल्याउन सकिन्छ भन्ने बताउँछ। तपाईहरूले आफ्नो वरिपरि भइरहेका यस्ता प्रयासहरूबारे मलाई अवश्य लेख्दै गर्नुहोला, आफ्नो विचार अनि सुझाव पठाउँदै गर्नुहोला। हुन सक्छ तपाईको वरिपरिका कयौं साना पहल पूरा देशकै लागि प्रेरणा बन्नेछ। आउँदो महिना फेरि भेट्नेछौ, देशवासीहरूको लागि केही नयाँ प्रयासहरूबारे चर्चा गर्नेछौ। तबसम्म तपाईहरू आफ्नो अनि आफ्नो परिवारको ध्यान राख्नुहोस् र जल संचय त अवश्य गर्नैपर्छ। वर्षाको पानीको एक एक थोपा हामीले बचाउनु पर्नेछ। क्याच द रेन यो अभियानलाई पटक्कै सुस्त हुन दिनु भएन। त मेरो खास आग्रह छ वर्षाको थोपा थोपालाई हामीले मिलेर बचाउनेछौ। धेरै धेरै धन्यवाद, नमस्कार।
1: श्रोता प्रस्तुत थियो भारतका माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीले साझा गर्नुभएको मन की बातको नेपाली भाषामा अनुवाद गरिएको 135 प्रकरण। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस कार्यक्रमलाई 103 मेगाहर्ज एफएम कञ्चनजंगा साथै न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुन्न सक्नुहुनेछ। श्रोता समय यस बेला बिहानको 11:55 हुन लागेको छ। अब प्रस्तुत छ विभिन्न कलाकारहरूको स्वरमा सजिएका नेपाली लोकगीतहरू। पहिलो गीत लिएर आएका छौं हिरादेवी वैवाको स्वरमा सजिएको।

श्रोता प्रस्तुत थियो गणेश ढुंगेलको स्वरमा रहेको गीत। नेपाली लोकगीत सुनाउने क्रममा श्रोतामा आज प्रस्तुत छ विमला प्रधान र साथीहरूको स्वरमा गीत हिमालय चुली।

श्रोताहरूले सुनिरहनु भएको थियो उत्तम प्रधानको स्वरमा रहेको गीत। श्रोता अब प्रस्तुत छ श्री कुमार पाखरिनको स्वरमा रहेको यो नेपाली लोकगीत।

नेपाली लोक माटोको सुगन्ध हाम्रा पाखा पखेराका सुख दुःख र मौलिकतालाई गीत संगीतमा उतार्ने एउटा यस्तो नाम जसलाई सम्झिन मात्रै पनि ओठमा मुस्कान र खुट्टामा अलिकति भए पनि ऊर्जा भरेर आउँछ। हो, आज मैले हाम्रो यस कार्यक्रममा लिएर आएकी छु जयानन्द लामाको स्वरमा सजिएको गीत। उहाँका हरेक गीतमा नेपालीपनको बेग्लै ठट्टा, समाजको यथार्थ र एउटा जीवन्त ऊर्जा भेटिएको हुन्छ। यस्तै भाव बोकेको गीतको पालो भएको छ। श्रोता, आउनुहोस्, स्वीकार्नुहोस्।

श्रोता प्रस्तुत थियो शर्मिला पाखरिनको स्वरमा रहेको यो नेपाली लोकगीत। श्रोता भनिन्छ लोकगीत मानव समाजको मौलिक पहिचान संस्कृति र जीवनको जीवन्त ऐना हो। लोक जीवनका सुख दुःख हाँसो हास्य आशा निराशा रीति थिति र प्राकृतिक परिवेशलाई समेटेर पुस्तौंदेखि मौखिक रूपमा हस्तान्तरण हुँदै आएका गीतहरू नै लोकगीत हुन्। यस्तै गाउँघरको परम्परा रीति थिति र प्राकृतिक परिवेशलाई बोकेको गीत लिएर आएका छौं डाक्टर भानु गौतमको स्वरमा। श्रोता स्वीकार्नुहोस् यस प्रस्तुतिलाई।

श्रोताहरूले सुनिरहनु भएको थियो कमला श्रेष्ठको स्वरमा सजिएको लोकगीत। श्रोता वन पाखा खोला नाला रोदी घर मेला पात अनि चौतारीका सुख दुःखलाई संगीतको एउटै धागोमा उनिदिने कला नै वास्तवमा लोकगीत हो जस्तो लाग्छ। यस्तै लोकगीत लिएर आएका छौं सुशीला राईको स्वरमा।

श्रोता नेपाली लोकगीत सुनाउने क्रममा भर्खरै सुन्दै हुनुहुन्थ्यो चन्द्रदीप वाइवाई र साथीहरूको स्वरमा सजिएको नेपाली लोकगीत। श्रोता अब प्रस्तुत छ यस कार्यक्रमको अन्तिम नेपाली लोकगीत अञ्जली प्रधान र साथीहरूको स्वरमा। श्रोता स्वीकार्नुहोस् यस कार्यक्रमको अन्तिम गीतलाई।

श्रोता प्रस्तुत थियो विभिन्न कलाकारहरूको स्वरमा रहेको नेपाली लोकगीत। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। अब केही क्षणमा सुन्नुहुनेछ आकाशवाणी दिल्ली केन्द्रबाट विविध भारती सेवा।

श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो नारायण राईको आवाजमा सजिएको नेपाली लोकगीत। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, हामी पुनः नेपाली लोकगीत लिएर उपस्थित हुनेछौ। अहिले समय भएको छ आकाशवाणी खरसाङ केन्द्रबाट नेपाली भाषामा समाचारको।

0: नमस्कार, यो आकाशवाणी हो, समाचार सारुङ मंगलबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले जून महिनामा स्वदेशी सिन 295 विमानको पहिलो उडानसँगै भारतले उडयन क्षेत्रमा एउटा प्रमुख माइलखुट्टी प्राप्त गरेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र सेसल्सका राष्ट्रपति प्याट्रिक हर्मेनीले भिक्टोरियामा द्विपक्षीय वार्ता गर्नुभएको छ। विदेश मन्त्रालयले भारतीय नागरिकहरूलाई आवश्यक सबै कागजातहरू भए मात्र कैलाश मानसरोवर यात्रा गर्न सल्लाह दिएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा काम गर्दै अमेरिकाले लगातार दोस्रो दिन धेरै इरानी सैन्य स्थलहरूमा हवाई आक्रमण गरेको छ। अनि भारतका किदाम्बी श्रीकान्त उत्कृष्ट प्रदर्शनपछि यूएस ओपन ब्याडमिन्टन च्याम्पियनशीपको पुरूष एकलको फाइनलमा पुगेका छन्। अब समाचार विस्तारमा। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले जून महिनामा स्वदेशी C-295 विमानको पहिलो उडानसँगै भारतले उडयन क्षेत्रमा एउटा प्रमुख माइलखुट्टी प्राप्त गरेको बताउनु भएको छ। आज आकाशवाणीद्वारा प्रसारित मन की बात कार्यक्रममा देशका मानिसहरूलाई सम्बोधन गर्दै उहाँले देशमा हाल 40 यस्ता विमानहरू निर्माण भइरहेको उल्लेख गर्नुभयो।
1: एविएशन सेक्टर में भी देश ने एक बड़ी सफलता पाई। C-295 यह विमान मेड इन इंडिया है और C-295 विमान ने अपनी पहली उड़ान पूरी की है और ऐसे 40 विमान भारत में ही बनाए जा रहे हैं। इससे एमएसएमई और एरोस्पेस सेक्टर को नई शक्ति मिल रही है। आज समुद्र से लेकर आकाश तक हमारा भारत अधिक सुरक्षित और आत्मनिर्भर बन रहा है।
0: श्री मोदीले जून महिनामा कोलकातामा 3 युद्धपोतहरू दुनागिरी संशोधक र अग्रय प्रक्षेपण गरिएको उल्लेख गर्नुभयो। उहाँले तीनै युद्धपोतहरू डिजाइनदेखि निर्माणसम्म पूर्ण रूपमा स्वदेशी भएकोमा सन्तुष्टि व्यक्त गर्नुभयो। प्रधानमन्त्रीले अनुसन्धान तथा विकास संगठन DRDOले जून महिनामा लामो दूरीको जमीनमा आक्रमण गर्ने क्रूज मिसाइलको सफलतापूर्वक परीक्षण गरेको कुरामा प्रकाश पार्नुभयो। यो मिसाइल उद्योग संघको सहकार्यमा विकसित गरिएको थियो। उहाँले भारत समुद्रदेखि आकाशसम्म सबै क्षेत्रमा बढ़दो रूपमा सुरक्षित र आत्मनिर्भर हुँदै गइरहेको टिप्पणी गर्नुभयो। प्रधानमन्त्रीले विश्वभरि मनाइएको अन्तर्राष्ट्रिय योग दिवसको बारेमा पनि चर्चा गर्नुभयो। यस वर्ष यो कार्यक्रम 2500 भन्दा बढ़ी स्थानमा आयोजना गरिएको थियो, जसमा भारतका करोड़ौं मानिसहरूले भाग लिएका थिए। उहाँले अहमदाबादमा भएको विश्व योगासन च्याम्पियनशीपमा भारतले पदक तालिकामा शीर्ष स्थानमा प्राप्त गरेको उल्लेख गर्नुभयो।
1: विश्व योगासन च्याम्पियनशीप की भी बड़ी चर्चा हुई। इसमें भारत ने कुल 114 पदक जीते, इनमें 102 गोल्ड मेडल भी शामिल है। भारत इस चैंपियनशिप की पदक तालिका में पहले स्थान पर रहा।
0: प्रधानमन्त्रीले राष्ट्र निर्माणमा सार्वजनिक सहभागिता भारतको लागि गर्वको स्रोत भएको टिप्पणी गर्नुभयो। उहाँले उल्लेख गर्नुभयो, पश्चिम एसियामा युद्ध जस्तो परिस्थितिको बीचमा केही क्षेत्रका नागरिकहरूले सुन खरिद र विदेश यात्रालाई अस्थायी रूपमा स्थगित गरेर उहाँको अपीलको प्रतिक्रियामा एकताको प्रदर्शन गरे। श्री मोदीले देशका मानिसहरूलाई कृषिभूमिलाई रसायन मुक्त राख्न र प्राकृतिक उर्वरक प्रयोग गरेर खेतीलाई अधिकतम बनाउन आग्रह गर्नुभयो। उहाँले यस अपीललाई समर्थन गरेकोमा र हरेक तरिकाले सक्रिय सहयोगको लागि जनताप्रति कृतज्ञता व्यक्त गर्नुभयो। श्री मोदीले यो पनि भन्नुभयो कि यसपल्ट धेरै परिवारहरूले विवाहको लागि नयाँ सुन किन्नबाट टाढा बसेका छन् र पहिला नै बनाएका सुनबाट नयाँ गहनाहरू बनाउनु रोजेका छन्। उहाँले धेरै मानिसहरूले सामाजिक सञ्जालमा आफ्नो विदेश यात्रा कसरी रद्द गरेका भनेर साझा गरेको कुरा प्रकाश पार्नुभयो। प्रधानमन्त्रीले धेरै मानिसहरूले कार्पुलिङ सम्बन्धी आफ्ना अनुभव पनि साझा गरेको बताउनुभयो। एउटै दिशामा यात्रा गर्ने धेरै व्यक्तिहरूले सँगै यात्रा गर्न कार्पुलिङलाई प्राथमिकता दिएका छन्। मानिसहरूले बस र मेट्रो प्रयोग गरिरहेका छन्, जसले गर्दा पेट्रोल र डिजलमा बचत भएको छ। श्री मोदीले देशका विभिन्न भागहरूबाट प्राकृतिक उर्वरकको प्रयोग गर्दै गएको रिपोर्टहरू आइरहेको उल्लेख गर्नुभयो। उहाँले भारतीयहरूले यो विश्वव्यापी संकटको सामना सँगै गरिरहेकोमा खुशी व्यक्त गर्नुभयो। श्री मोदीले विश्वास व्यक्त गर्नुभयो कि जन सहभागिता को यो शक्तिले राष्ट्रलाई बलियो बनाउनेछ र सफलतातर्फ डोर्याउनेछ। प्रधानमन्त्रीले महाराष्ट्रको नान्देडका पेटकर परिवारको बारेमा चर्चा गर्नुभयो, जसले लगभग 3,500 गाउँलेहरूको लागि दुर्घटना बीमाको व्यवस्था गर्नुभयो। यी प्रत्येक व्यक्तिले 1,00,000 रूपियाँको बीमा कभरेज प्राप्त गरेका छन्। श्री मोदीले साँच्चै हृदयस्पर्शी भएको टिप्पणी गर्नुभयो। प्रधानमन्त्रीले सरकारले देशभरिका करोड़ौं परिवारहरूलाई दुर्घटना बीमा प्रदान गरिरहेको बताउनुभयो।
1: सरकार देश के करोड़ों परिवारों तक सुरक्षा का कवच पहुंचा रही है। प्रधानमंत्री सुरक्षा बीमा योजना के तहत केवल 1 साल के 20 रूपये का प्रीमियम, उस पर 2,00,000 रूपये तक का दुर्घटना बीमा मिलता है। उसी प्रकार से प्रधानमंत्री जीवन ज्योति बीमा योजना भी उतनी ही अहम है। ये योजना व्यक्ति की दुखद मृत्यु होने पर उसके परिवार को 2,00,000 रूपये का बीमा कवर देती है। इसका वार्षिक प्रीमियम सिर्फ 436 रूपये है।
0: प्रधानमन्त्री सुरक्षा बीमा योजनामा सामेल भइसकेका छन् र लगभग 11,00,000 परिवारहरूलाई लगभग 22,000 करोड़ रूपियाँ बराबरको सहयोग प्रदान गरिएको छ। प्रधानमन्त्रीले शताब्दीयौंदेखि समाजमा अन्धविश्वास गहिरो रूपमा जडा गरेको टिप्पणी पनि गर्नुभयो। उहाँले सतर्क गराउनुभयो कि अन्धविश्वास प्राय गलत धारणा मात्र होइन, यसले डरको भावना ल्याउँछ र जब डरले मनमा प्रभुत्व जमाउँछ व्यक्तिले सत्य देख्न सोच्छ। प्रधानमन्त्रीले अन्धविश्वासमा डुबेकाहरूले तर्क अथवा सत्यको वास्ता नगरी निर्णय लिने गरेकोमा चिन्ता व्यक्त गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मीडिया ह्याण्डल एक्समा @AINNews खर्साङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी र सेसेल्सका राष्ट्रपति प्याट्रिक हर्मनीले भिक्टोरियामा द्विपक्षीय वार्ता गर्नुभएको छ। दुवै नेताहरूले भारत सेसेल्स सम्बन्धका सबै पक्षहरूको समीक्षा गर्दै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा चर्चा पनि गरे। दुई देशले कृषि, वित्त, अन्तरिक्ष र स्वास्थ्य लगायत विभिन्न क्षेत्रहरूमा धेरै सम्झौताहरू आदान प्रदान गरे। यसअघि सेसेल्सका राष्ट्रपतिले प्रधानमन्त्री मोदीलाई उहाँको दूरदर्शी नेतृत्व र दिगो विकास र जलवायु लचिलोपनप्रतिको प्रतिबद्धताको लागि देशको सर्वोच्च सम्मान गार्जियन अफ द ब्लू होराइजन प्रदान गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी अनि रक्षा मन्त्री राजनाथ सिंहले आज पूर्व प्रधानमन्त्री पीवी नरसिम्हा रावलाई उहाँको जन्म जयन्तीमा श्रद्धांजलि अर्पण गर्नुभयो। विदेश मन्त्रालयले भारतीय नागरिकहरूलाई आवश्यक सबै कागजातहरू भए मात्र कैलाश मानसरोवर यात्रा गर्न सल्लाह दिएको छ। मन्त्रालयले एउटा परामर्श जारी गर्दै भनेको छ कि नागरिकहरूलाई सबै आवश्यक यात्रा कागजातहरू प्राप्त नगरे समा भारतबाट आफ्नो यात्रा शुरू नगर्नु। मन्त्रालयको परामर्शमा उल्लेख गरिएको छ कि वैध कागजातहरू बिना यात्रा गर्दा कठिनाईहरूको सामना गर्ने सम्भावना बढ्छ। यो विशेष गरी निजी टूर अपरेटरहरू मार्फत कैलाश मानसरोवर यात्रा गर्ने भारतीय नागरिकहरूको जारी गरिएको परामर्श हो। ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले विकसित भारत 2047 दृष्टिकोणलाई साकार पार्न गाउँहरूको महत्वपूर्ण भूमिकामाथि प्रकाश पार्नुभयो। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा काम गर्दै अमेरिकाले लगातार दोस्रो दिन धेरै इरानी सैन्य स्थलहरूमा हवाई आक्रमण गरेको छ। अमेरिकाको सेना अनुसार यो कार्यवाही शुक्रबार हर्मुज जलडम्रो मध्यमा तेल ट्याङ्करमा भएको ड्रोन आक्रमणको जवाफमा गरिएको हो। आक्रमणहरूले इरानको निगरानी प्रणाली, संचार सञ्जाल, वायुरक्षा स्थलहरू र ड्रोन भण्डारण सुविधाहरूलाई लक्षित गरेका थिए। भारतका किदाम्बी श्रीकान्त उत्कृष्ट प्रदर्शनपछि यूएस ओपन ब्याडमिन्टन च्याम्पियनशीपको पुरूष एकलको फाइनलमा पुगेका छन्। क्यालिफोर्नियामा आयोजित सेमी फाइनलमा उहाँले जापानका युदाई ओकिमोटोलाई 22-15, 21-19 पराजित गरे। यसअघि श्रीकान्तले क्वार्टर फाइनलमा चीनको ताइपेका लियाओ जुओफूलाई हराएर अन्तिम चारमा स्थान सुरक्षित गरेका थिए। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले जून महिनामा स्वदेशी C-295 विमानको पहिलो उडानसँगै भारतले उडयन क्षेत्रमा एउटा प्रमुख माइलखुट्टी प्राप्त गरेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र सेसल्सका राष्ट्रपति प्याट्रिक हर्मनीले भिक्टोरियामा द्विपक्षीय वार्ता गर्नुभएको छ। विदेश मन्त्रालयले भारतीय नागरिकहरूलाई आवश्यक सबै कागजातहरू भए मात्र कैलाश मानसरोवर यात्रा गर्न सल्लाह दिएका छन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा काम गर्दै अमेरिकाले लगातार दोस्रो दिन धेरै इरानी सैन्य स्थलहरूमा हवाई आक्रमण गरेको छ अनि भारतका किदाम्बी श्रीकान्त उत्कृष्ट प्रदर्शनपछि यूएस ओपन ब्याडमिन्टन च्याम्पियनशीपको पुरूष एकलको फाइनलमा पुगेका छन्। यसका साथै आकाशवाणीबाट समाचार अहिलेलाई पूरा भयो।

श्रोता समाचारपछि हामी पुनः उपस्थित भएका छौं नेपाली लोकगीत लिएर यसै कार्यक्रममा सुनाउन गइरहेका छौं रंजिता सेवाको स्वरमा रहेको यो नेपाली लोकगीत।

श्रोता कलाकार राधिका शर्माको स्वरमा सजिएको गीत सँगै यसै कार्यक्रमको निर्धारित समय यही समाप्त हुँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। अब श्रोताहरूले सुन्नुहुनेछ आकाशवाणी दिल्ली केन्द्रबाट हिन्दी अनि अंग्रेजी भाषामा समाचार। केही जन प्रतीक्षा साँच्नुहोला।

नमस्कार, मीडियम वेबको 213.67 मीटर तदनुसार 1404 किलोहर्जको तरंगमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै 103 मेगाहर्ज एफएम कञ्चनजंघा एवं न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि यस प्रसारणलाई सुनिरहनु भएको छ। समय यस बेला 3:57 भइसकेको छ र अब प्रस्तुत गर्दछौ अब उसो प्रसारण गरिने कार्यक्रमहरूको रूपरेखा। श्रोता, यस रूपरेखाको लगतै पछि सुन्नुहुने सविशेष हाम्रा फौजी दाजुभाइहरूको निम्ति समर्पित कार्यक्रम सौर्यगाथा। 4:30 लिएर आउनेछौ लेप्चा भाषामा कार्यक्रम तुङगुङ तुङलाग, जस अन्तर्गत सुनाउनेछौ भारतका माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीद्वारा देशवासीका लागि सम्बोधन मन की बातको 135 भागको लेप्चा संस्करण। 5 प्रसार गर्नेछौ लिम्बू भाषामा कार्यक्रम नुसी चान, जस अन्तर्गत सुन्नुहुनेछ लिम्बू भाषामा समाचार। त्यसपछि सुन्नुहुनेछ माङ हाङमा लिम्बूको आवाजमा सजिएका केही लोकगीत। साथै सुन्नुहुनेछ एक वार्ता, विषय रहेको छ प्रधानमन्त्री ग्रामीण आवाज योजना। 5:30 सुनाउनेछौ सिक्किमी भुटिया भाषाको कार्यक्रम पानगेन मेन्तोक, जस अन्तर्गत मन की बातको 135 भागको सिक्किमे भुटिया भाषाको संस्करण सुन्नुहुनेछ। 6 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ हिन्दीमा समाचार। 6:05 समय हो कार्यक्रम कानूनी कुराको, जस अन्तर्गत आज यहाँहरूले सुन्नुहुनेछ वार्ता, विषय रहेको छ राष्ट्रिय कानूनी सेवा प्राधिकरण नाल्साको मानव बेचबिखन तथा व्यावसायिक यौन शोषणका पीड़ितहरूका लागि 2015 योजना। विशेषज्ञ हुनुहुन्छ श्रीमती प्रीतिमा सुमन। 6:40, 45 सुन्नुहुनेछ यसै केन्द्रको प्रादेशिक समाचार क्रमैले नेपाली, लेप्चा अनि सिक्किमे भोटिया भाषामा। 6:55 लिएर आउनेछौ एक रूपक, विषय रहेको छ संस्कृतिको तालाबद्ध संगम। वाचक हुनुहुन्छ वालमान सुब्बा र गौरी पाण्डे, निर्माता हुनुहुन्छ आशा किरण। 7:25 सुन्नुहुनेछ यसै केन्द्रबाट नेपालीमा समाचार। 7:35 लिएर आउनेछौ हजुरहरूकै पत्रमा आधारित रहने रमाइलो सांगीतिक कार्यक्रम हिन्दी अनुरोध संगीत। 8 प्रसार हुनेछ भारतका माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीद्वारा देशवासीका लागि सम्बोधन मन की बात कार्यक्रमको 135 भागको नेपाली संस्करण। 8:30 सुन्नुहुनेछ सुरसंसार कार्यक्रम अन्तर्गत कलाकार अजय पोहानकारद्वारा शास्त्रीय गायन। 8:45 अनि 9 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ हिन्दी अनि अंग्रेजीमा समाचार। 9:15 सुन्नुहुनेछ सोही केन्द्रबाट स्पटलाइट। 9:30 सुन्नुहुनेछ राष्ट्रिय विज्ञान पत्रिकाको रेडियोस्कोप। 10 आकाशवाणीको गान्तोक केन्द्रबाट लिएर आउनेछौ हिन्दी फिल्मी गीतहरूको कार्यक्रम। यसै गरी रात्रिको ठिक 10:30 हाम्रो आजको सम्पूर्ण अधिवेशनका कार्यक्रम समाप्त हुनेछन्। श्रोता, यो थियो अब उसो प्रसारण गरिने कार्यक्रमहरूको रूपरेखा। सो पूरा भयो, हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौ। श्रोता, अब प्रस्तुत छ कार्यक्रम सौर्यगाथा।

0: नमस्कार श्रोता, हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौ। अब हामी प्रस्तुत गर्दैछौ कानूनी कुरा कार्यक्रममा। नेशनल लीगल सर्भिसेस अथोरिटी नाल्सा अन्तर्गत भिक्टिम्स अफ ट्राफिकिङ एण्ड कमर्सियल सेक्सुअल एक्सप्लोइटेशन स्किम 2015 अर्थात राष्ट्रिय विधिक सेवा प्राधिकरण अन्तर्गत मानव तस्करी अनि व्यावसायिक यौन शोषणका पीड़ितहरूका लागि योजना 2015 विषयमाथि महत्वपूर्ण जानकारी कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक स्वागत अनि न्यानो न्यानो अभिवादन। श्रोता, भन्ने गरिन्छ नि, यदि हामीले सही समयमा कुनै पनि ज्ञान प्राप्त गर्न सक्यौं भने त्यसले हामीलाई उचित मार्गमा लाँदछ। त्यो ज्ञान चाहे कानूनको क्षेत्रमा होस् या त अरू कुनै क्षेत्रको नै। हजुर श्रोता, यस्तैमा आजको कानूनी कुरा कार्यक्रममा हामी जान्नेछौ यस्ता योजनाहरू बारे जो नाल्साले मानव तस्करी र व्यावसायिक यौन शोषणका पीड़ितहरूको हितमा पारित गरेको छ। उक्त विषयमाथि हामीलाई जानकारी दिन भनी यस क्षण हाम्रो आकाशवाणी गान्तोकको स्टुडियोमा उपस्थित हुनुहुन्छ सिक्किम स्टेट लीगल सर्भिसेस अथोरिटी यानि सिक्किम राज्य विधिक सेवा प्राधिकरणकी प्यानल एडभोकेट श्रीमती प्रीतिमा सुनाम। त म्याम, तपाईँलाई कार्यक्रममा हार्दिक स्वागत अनि नमस्कार छ।
1: नमस्कार।
0: त म्याम, आजको कानूनी कुरा कार्यक्रममा हामी जानेछौ नेशनल लीगल सर्भिसेस अथोरिटी नाल्सा अन्तर्गत भिक्टिम्स अफ ट्राफिकिङ एण्ड कमर्सियल सेक्सुअल एक्सप्लोइटेशन स्किम 2015 विषयमाथि। प्रथम तै भिक्टिम्स अफ ट्राफिकिङ अनि कमर्सियल सेक्सुअल एक्सप्लोइटेशन भनेको के हो, यसबारे बताइदिनुहोस् न।
1: भिक्टिम्स अफ ट्राफिकिङ एण्ड सेक्सुअल एक्सप्लोइटेशन त अब सबैलाई हल्का त यादै हुन्छ है। अब ह्युमन ट्राफिकिङ भनेको मतलब मानव तस्करी त आजकल सबैलाई थाहै भएको कुरा हो है। अन्त कमर्सियल सेक्सुअल एक्सप्लोइटेशन पनि यसमै फ्रेम हुने कुरा हो। सो ह्युमन ट्राफिकिङ मिन्स मानव तस्करी।
0: हजुर हजुर। र म्याम, अब ह्युमन ट्राफिकिङ बारे पनि हाम्रो श्रोतागणलाई जानकारी राखिदिनुहोस् न त।
1: ह्युमन ट्राफिकिङ चाहिँ यो अब हाम्रो भाषामा भनौँ भने चाहिँ मानव तस्करी, यो चाहिँ अब एउटा इलिगल रिक्रुटमेन्ट ट्रान्सपोर्टेशन ट्रान्सफर हार्बरिङहरू त्यस्तोहरू हुन्छ है। सेक्स ट्राफिकिङ, ह्युमन ट्राफिकिङ पनि अब दुईटा उयस लिएर चाहिँ डिभाइडेड छ, दुईटा तिनटा अब है। इट इन्भल्भ अल अब

0: nature of a girl child, a woman, about a boy child, men, hai, about you, junai adolescent, about junai, we slip any, you say, about targeted unza, targeted manchier unza, hai, and the youth, other, those is sicker on the subs, those who are forcefully, though I say about forcefully, you come or gone no logaco unza, hai, forcefully, the zabarzasti, manchier, I say, about false promises there, hai, false promises there. Juto Ashwasan Dera, Antakiri, job, Uisko Lagi Dera, employment Dinchu Manera, Timalakam, or Logai Dinchu Manera, Yatse, Idam Pornukulagi, Pornukulagi Baira Lanchu, Isto Rubanera, say, Kibanse, you say Abu. एउटा जरिया हो है अब सबैजना अवेयरनेस हुनु पर्छ यसमा चाहिँ है अब एकदमै याद गरेर चाहिँ को मान्छेले चाहिँ कोलाई कहाँ लाँदैछ भनेर चाहिँ त्यो चाहिँ अलिकति पेरेंट्सहरुले या हाम्रो सोसाइटीको कम्युनिटीको मान्छेहरुले चाहिँ अलिकति अब्जर्व गर्दिनु पर्यो है इनालाई चाहिँ फोर्सफुली र जबरजस्ती लगेर चाहिँ बाहिर अब काइनेरि काम गर्न लगाइयो सेक्स वर्कर्स बनायो या इन्टु प्रोस्टिट्युसन्स हाले भने चाहिँ अब दिस इज ह्युमन ट्राफिकिङ अर्को चाहिँ के पनि छ ह्युमन ट्राफिकिङ हो भन्दाखेरि त्यो बाहिर लगेर कामहरू दिन्छु भनेर चाहिँ यो सानो सानो नानीहरूलाई पनि किडनेप गरेर है बाहिर लगेर यिनीहरूलाई एक्सप्लोइट गरे यिनीहरूलाई के भन्छ काम गर्नु लगायो नराम्रो काम या राम्रो काम जुनै पनि गर्नु लगायो फोर्सफुली उनीहरूलाई
1: जबरजस्ती
0: जहाँ चाहिँ उनीहरूले बाहिरको वर्ल्डसँग कनेक्ट हुनु पाउँदैन होइन एकदमै उनीहरूलाई कन्फाइन गरेर चाहिँ एउटा किडनेप वेमा राख्छ है त्यो उनीहरूलाई कन्फाइन राख्यो भने चाहिँ अब दिस इज अल्सो ह्युमन ट्राफिकिङ एन्ड कमर्सियल सेक्सुअल एक्सप्लोइटेसन
1: र म्यामले बताइहाल्नुभयो कि अब ह्युमन ट्राफिकिङ यानि मानव तस्करी बारे है को को हुँदछन् भनेर पनि बताइहाल्नुभयो र राष्ट्रिय विधिक सेवा प्राधिकरणको है मानव तस्करी अनि व्यावसायिक यौन शोषणका पीड़ितहरूका लागि योजना 2015 बारे आज हामी कार्यक्रममा चर्चा पनि गर्नेछौ है र के योजनाहरू छन् त यस अन्तर्गत यसबारे पनि बताइदिनुहोस् न
0: यो नाल्साको भिक्टिम अफ ट्राफिकिङ एण्ड कमर्सियल एक्सप्लोइटेसन चाहिँ यो हाम्रो अन्डर सेक्सन 4B अफ लिगल सर्भिसेस अथोरिटी एक्ट 1987द्वारा चाहिँ एउटा उहाँहरूलाई एउटा ड्युटी दिएको छ एउटा अब्लिगेसन दिएको छ टु फ्रेम द मोस्ट इफेक्टिभ एण्ड इकोनोमिकल स्किम फर द यो भन्नुको मतलब चाहिँ के हो भन्दाखेरि चाहिँ यो चाहिँ एकदमै त्यो मार्जिनल कम्युनिटी हुन्छ जो चाहिँ एकदमै जोलाई चाहिँ अब मान्छेले अब मान्छे गन्दैन है उनीहरूलाई अब एकदम सेग्रिगेटेड अब उनीहरूलाई कसैले याद नगर्ने एउटा आउटकास्ट भएको जो यो भिक्टिम्सहरू हुन्छ है उनीहरूको लागि चाहिँ एउटा गाइडलाइन्स बनाइदिनु एउटा फ्रेमवर्क बनाइदिनु जसले चाहिँ उनीहरूलाई चाहिँ इन द नियर फ्युचर चाहिँ अब उनीहरूलाई यो के बेनिफिट हुन्छ अब यो जुन यो भिक्टिम्स अफ ट्राफिकिङ एण्ड सेक्सुअल एक्सप्लोइटेसनको भिक्टिम्सहरू जोहरू हुन्छ उनीहरूको बारेमा हाम्रो सोसाइटीमा चाहिँ कसैलाई थाहा हुँदैन एक समयमा आउँछ कि यो अब जो जो भिक्टिम्सहरू थियो उनीहरूलाई रेस्क्यू गर्यो है यो रेस्क्यू गरेको भिक्टिमहरूलाई चाहिँ के हुँदैछ भनेर चाहिँ कसैलाई पनि थाहा हुँदैन हामीले खालि यति मात्रै याद हुन्छ कि यो यति यति वुमनहरू रेस्क्यू भयो यति यति चिल्ड्रेनहरू रेस्क्यू भयो अब वाट इज द आफ्टरमाथ के हुन्छ उनीहरूलाई त्यसको बाद चाहिँ उनीहरूको के बेनिफिट छ के उयो छ भनेर चाहिँ यो चाहिँ हाम्रो यो स्किमले हजुर यो स्किमले चाहिँ हामी बताउँछु हो यो स्किम चाहिँ अब सबैले पढ्नु पनि सक्छ है यो दिस इज हाम्रो यो इन्टरनेटमा पनि यो गाइडलाइन्सहरू छ यो यो एक्टको बारेमा सबै कुरा छ है यो स्किमको बारेमा सबै कुरा छ अन्तखेरि यो चाहिँ मोस्टली चाहिँ यो के को लागि भन्दाखेरि चाहिँ यो जुन भिक्टिम्सहरू आफ्टर अब उनीहरू रेस्क्यू भएपछि चाहिँ उनीहरूलाई के हुँदैछ है उनीहरूलाई चाहिँ के हुँदैछ कि अब उनीहरूलाई एकदमै एन्टी सोसियल बनाइहाल्यो अब उनीहरूलाई एकदमै बाहिरको अब त्यो कसैले यादै नगर्ने खालके बनाउँछ है त्यो एकदमै भुल्ने खालके उनीहरू चाहिँ टोटली भुलिसकेको हुन्छ मान्छेले होइन उनीहरूको
1: हजुर
0: समाजदेखि एकदम बर्खास्त गरेको जस्तो बाहिर गरेको जस्तो है त्यहाँदेखि अब के हुन्छ भन्दाखेरि चाहिँ अब उनीहरू चाहिँ कतिजना चाहिँ अब दे आर लाइक उनीहरू चाहिँ अब सेक्सुअल वर्कर्सहरू हो अभियसली अब नानीहरू उनीहरूको हुन्छ है यो नानीहरूको लागि के छ के कसो छ भनेर कसैलाई याद हुँदैन न त यो भिक्टिम्सहरूलाई पनि केही पनि याद हुँदैन
1: हो
0: त्यसले गर्दाखेरि चाहिँ हियर हामी चाहिँ यो

0: यो स्किमले चाहिँ हामी वी कम इन्टु पिक्चर है, हामी आएर अगाडि आएर सबैलाई हामीले वान्स त्यो भिक्टिम्सहरू चाहिँ रेस्क्यु हुने बित्तिकै चाहिँ हामीले उनीहरूको के राइट छ, उनीहरू पनि एउटा के भन्छ मार्जिनल अब जो चाहिँ एक्सक्लुडेड कम्युनिटीलाई चाहिँ के बेनिफिट छ है, त्यही बेनिफिट्स पनि यो अब भिक्टिम्सहरूले पनि उठाउनु पाउँछ. सबै बेनिफिट्स अब एउटा नर्मल मान्छेले जे बेनिफिट्सहरू उठाउन सक्छ, एउटा नर्मल मार्जिनल कम्युनिटीलाई जुन फेसिलिटी दिएको छ गभर्मेन्टहरूले होइन, धेरै भेरियस स्किम्सहरूले सेन्ट्रल गभर्मेन्ट स्टेट गभर्मेन्टहरूले जति स्किमहरू बनाएको छ है, उनीहरूले सबैले यो बेनिफिट उठाउन सक्छ. यो एकदम सबैको लागि हो बेनिफिट. उनीहरू पनि एउटा नर्मल मान्छे, एउटा केही पनि अब उनीहरूको केही हिस्ट्री नभएर अब यिनीहरू एकदमै ट्रमाटाइज भएर आएको हुन्छ, यिनीहरू एकदमै डेलिकेट हुन्छ, भनरेबल हुन्छ यिनीहरू होइन. यिनीहरूलाई चाहिँ अब कस्तो प्रकारले चाहिँ रिहेबिलिटेट गर्ने, कस्तो प्रकारले चाहिँ यिनीहरूलाई अघि बढाउने, यो चाहिँ यो स्किमले चाहिँ हाम्रो डिस्कस गर्छ है. अन्तखेरि त्यही बारेमा छ आजको मेन. साथै यो फ्रेमवर्क चाहिँ यो प्रज्वला भन्ने एउटा के भन्छ पीआईएल फाइल भएको रहेछ है, यो हैदराबाद स्टेट अफ हैदराबादमा चाहिँ यो प्रज्वला भर्सेस द युनियन अफ इन्डिया चाहिँ एउटा पीआईएल फाइल भएको रहेछ है, जसमा चाहिँ अब अघि मैले जुन भने यो जुन मार्जिनल कम्युनिटी छ है, यो भिक्टिम्सहरू छ, यिनीहरू चाहिँ के हुन्छ भनेर चाहिँ यिनीहरूको लागि चाहिँ केही चाहिँ गाइडलाइन्स बनाइदिनु भनेर रोल बनाइदिनु है, कसरी यिनीहरूलाई रिहेबिलिटेट गर्ने भने एउटा एउटा एउटा गाइडलाइन चाहिँ बनाइदिनु भन्ने टाइपले चाहिँ यो चाहिँ यो कारणले गर्दा चाहिँ यो प्रज्वला चाहिँ प्रज्वला भर्सेस द युनियन अफ इन्डिया चाहिँ यो केसले चाहिँ सबै यो कुरा चाहिँ डिस्कस हुँदोरहेछ हो.
1: र म्याम तपाईँले अब बेनिफिट्सको बारेमा पनि कुरा गर्नुभयो है, र के छन् त अब सुविधाहरू चाहिँ यसबारे पनि बताइदिनुहोस् न यो योजना अन्तर्गत.
0: यो योजना अन्तर्गत यो मात्रै होइन, नट ओन्ली दिस यो योजना मात्रै होइन, यो योजनाको बाहेक पनि म अलिकति तपाईँहरूलाई एनलाइटन गर्छु है. अब फर्स्ट यो योजना अन्तर्गत चाहिँ अब यस्तो छ भने चाहिँ यो प्रोभाइड लिगल एड इमिडिएटली भनेर, अब यो जस्तो अब भिक्टिम चाहिँ अब रेस्क्यु भयो है, ट्राफिक भिक्टिमहरू रेस्क्यु भयो, रेस्क्यु हुने बित्तिकै चाहिँ उनीहरूलाई एउटा उनीहरूको लयर एउटा उकिल है, उनीहरूको हजुर कानूनी सुविधा लिगल एसिस्टेन्स, जब द मोमेन्ट उनीहरू चाहिँ रेस्क्यु हुने बित्तिकै चाहिँ उनीहरूलाई एउटा लिगल एडबाट एउटा लयर प्रोभाइड हुन्छ हो. फर्स्टली टु अब हेल्प देम आउट है, उनीहरूको त्यो ट्रायलहरू हुँदाखेरि केसेसहरू हुँदाखेरि कस्तो प्रकारले जाने के जाने भनेर एउटा उकिल चाहिँ प्रोभाइड भइहाल्छ है यो फर्स्टमा. त्यहाँदेखि अर्को चाहिँ यो छ हेल्प भिक्टिम्स गेट कम्पेन्सेसन. अब यो छ जुन भिक्टिमहरू त अब बाहिर निस्केको हुन्छ है, अब यो पोक्सोको भिक्टिम हुन्छ, यो 376 को भिक्टिम हुन्छ, या सेक्सुअल एक्सप्लोइटेसनको भिक्टिमहरू हुन्छ है, उनीहरूलाई सबैलाई चाहिँ यो अन्डर सेक्सन 396 अफ बीएनएसएस चाहिँ दे आर एन्टाइटल्ड फर कम्पेन्सेसन है. अन्त यो चाहिँ यो लिगल एड थ्रु लिगल एड चाहिँ यो उनीहरूले चाहिँ कम्पेन्सेसन उनीहरूलाई चाहिँ भिक्टिमहरूलाई अब द ग्राभिटी अफ देयर केसेस हेरेर चाहिँ उहाँहरूलाई चाहिँ कम्पेन्सेसन दिएको छ. दिस इज देयर अन्तखेरि यो कम्पेन्सेसनको बेनिफिट सबैले अब द भिक्टिम्स क्यान टेक है. त्यहाँदेखि अर्को आउँछ यो के भन्छ यो भिक्टिम्सहरू वान्स रेस्क्यु भएपछि यिनीहरूलाई सेल्टर होम, रिहेबिलिटेसन होम है, अन्तखेरि यो चाइल्ड केयर इन्स्टिट्युटहरूमा हालेको हुन्छ है, दिज आर रिहेबिलिटेसन होम्स होइन. अब यो रिहेबिलिटेसन होमलाई पनि अब यो लिगल सर्भिसेस अथोरिटीले चाहिँ इन्सपेक्ट गर्छ, मोनिटर गर्छ है, यो रिहेब रिहेबिलिटेसन सेन्टर्समा चाहिँ राम्रोसँगले नानीहरू बसेको छ कि छैन, उनीहरूको सन्चो सुविस्ता है, अन्त हजुर सन्चो सुविस्ता छ कि छैन, उनीहरूलाई एडुकेसन पाएको छ कि छैन है, उनीहरू अब सम अब जो चाहिँ अब 18 वर्षदेखि माथि उनीहरूलाई अब यसो कामहरू जबहरू बेनिफिटको लागि पनि हेल्प गरिन्छ है. सबै यो चाहिँ लिगल सर्भिसेस अथोरिटीले चाहिँ मोनिटर गर्छ हो. त्यहाँदेखि नम्बर चारमा आउँछ अवेरनेस. अब जहाँ जहाँ अब यो तस्करीहरू हुँदैछ है, अब कहीँनिर अब भनरेबल एरियाजहरू छ जहाँनिर चाहिँ यो तस्करी हुने चान्सेस छ, या चाहिँ अब कसैले किडन्याप गर्दैछ के अब यस्तो छ भने चाहिँ है, यो चाहिँ फ्रम द भिलेज लेभल अब एकदमै ग्रासरुट लेभलदेखि चाहिँ मान्छेहरूलाई चाहिँ अलिकति अवेरनेस दिँदै गर्नु पर्यो है. अब जस्तो

0: पञ्चायतहरूले अवेरनेस दिनु पर्यो, अब भिलेजमा चाहिँ होइन, अब यता त्यहाँदेखि स्कूलमा अवेरनेसहरू हुनु पर्यो, अन्तखेरि यो के भन्छ पेरेन्ट्सहरूलाई मोस्ट इम्पोर्टेन्ट है, स्कूल र पेरेन्ट्सहरूलाई चाहिँ एकदमै अवेरनेस चाहिँ हुनु पर्यो, जहाँनिर चाहिँ अब जहाँबाट चाहिँ नानीहरू ट्राफिक्ड हुन सक्छ होइन, जहाँनिर चाहिँ त्यो चाहिँ अब एकदम अवेरनेस चाहिँ दिन्छ है यो डीएलएसएलले चाहिँ।
1: अब यी योजनाहरू स्किमहरू कसरी कहाँ गएर उहाँहरूले प्राप्त गर्न सक्छन् त, कुन चाहिँ स्तरबाट प्राप्त गर्न सक्छन् त, यसबारे पनि बताइदिनुहोस् न।
0: ए यो चाहिँ अहिले डिस्ट्रिक्ट डिस्ट्रिक्टहरूमा पनि हाम्रो फ्रन्ट अफिसहरू छ है, अन्तखेरि के भन्छ इभन हामीले यो पञ्चायतहरूलाई पनि सेन्सिटाइज गरेको छ, यो स्टेक होल्डर्सहरूलाई पनि है, अन्तखेरि उनीहरू चाहिँ उनीहरू यो जुन भिक्टिम्सहरू छ, भिक्टिम्सहरू त अब खासैमा त फर्स्टैमा चाहिँ अब पुलिस स्टेसनमा आउने बित्तिकै चाहिँ यो त हाम्रो नजरमा आइहाल्छ है, यो लिगल सर्भिसेस अथोरिटीको नजरमा त फर्स्ट हामीलाई त आइहाल्छ, तर जसले चाहिँ पाएको छैन उनीहरू चाहिँ गएर पञ्चायतहरूलाई भन्न सकिन्छ है, एकदमै भिलेजेसहरूमा होइन, अन्तखेरि यो अवेरनेस क्याम्पहरूले हामी चाहिँ स्कूलहरूमा पनि गरेको छ, स्कूलहरूको हजुर एसएलएससीबाट है, लिगल सर्भिसेस अथोरिटीबाट स्कूलहरूमा पनि गएर दे क्यान अप्रोच उनीहरूको टिचर्सहरूलाई अप्रोच गर्न सक्छ, उनीहरूको प्रिन्सिपलहरूलाई है, स्कूलमा जो पनि अब उनीहरूको उयोहरू छ त्यहाँतिर पनि हामी अवेरनेस क्याम्प दिएको छु। त्यहाँदेखि हाम्रो हरेक डिस्ट्रिक्टमा हाम्रो आफ्नो एउटा फ्रन्ट अफिस छ है, जहाँनिर गएर चाहिँ जसले पनि गएर त्यहाँनिर उयो गर्न सक्छ है, अप्रोच गर्न सक्छ, त्योहरू सबै सुविस्ता चाहिँ छ हो। इभन पञ्चायतहरूलाई अब वार्ड पञ्चायतहरूलाई यो इभन आँगनवाड़ी केन्द्रको यो वर्कर्सहरू हुन्छ उनीहरूलाई पनि हामीले अवेरनेस दिएको छ, उनीहरूलाई पनि अप्रोच गर्न सक्छ।
1: हजुर हजुर, र म्याम अब कसैले पनि यो मानव तस्करी हुँदै गरेको प्रत्यक्ष रूपमा अब देखेमा या त अब यो यौन धन्दाका लागि कसैलाई अपहरण गर्दै गरेको देखेमा है, कसले कहाँ गएर रिपोर्ट गर्न सक्छन् त, यसबारे पनि बताइदिनुहोस् न।
0: यो चाहिँ यस्तो छ, यो अब एउटा त चाइल्ड हेल्पलाइन भन्ने पनि छ है, त्यहाँदेखि आफ्नो नियरेस्ट पञ्चायत नियरेस्ट पुलिस स्टेशन जहाँनिर गएर पनि है तपाईँहरूले यहाँनिर खबर दिन सक्नुहुन्छ, इभन हाम्रो यो प्यारालिगल भोलिन्टियर्सहरूलाई पनि तपाईँहरूले खबर दिन सक्नुहुन्छ, हाम्रो लिगल सर्भिसेस अथोरिटीहरूलाई पनि तपाईँहरूले खबर दिन सक्नुहुन्छ, एनी बडी जसलाई अब सबभन्दा चाहिँ सजिलो चाहिँ तपाईँहरूलाई पञ्चायत या चाहिँ नियरेस्ट पुलिस स्टेशन चाहिँ तपाईँहरूलाई सबभन्दा सुविस्ता हुन्छ, जसले पनि दिन सक्छ।
1: श्रोता यदि हजुरहरूले भर्खरदेखि मात्र आकाशवाणी गान्तोक सुन्नुहुँदैछ भने हामीले आज कानूनी कुरा कार्यक्रममा राष्ट्रिय विधिक सेवा प्राधिकरण अन्तर्गत मानव तस्करी अनि व्यावसायिक यौन शोषणका पीड़ितहरूका हितका लागि योजना 2015 यानि नेशनल लिगल सर्भिसेस अथोरिटी अन्तर्गत भिक्टिम्स अफ ट्राफिकिङ एण्ड कमर्सियल सेक्सुअल एक्सप्लोइटेशन स्किम 2015 विषयमाथि हजुरहरूलाई जानकारी प्रदान गरिरहेका छौं, र उक्त विषयमाथि यसण हाम्रो आकाशवाणी गान्तोकको स्टुडियोमा रहेर हामीलाई जानकारी दिइरहनु भएको छ। सिक्किम राज्य विधिक सेवा प्राधिकरण यानि सिक्किम स्टेट लिगल सर्भिसेस अथोरिटीकी प्यानल एडभोकेट श्रीमती प्रीतिमा सुनामज्यूले, र म्याम हामी जागरूकताको कुरा गर्दैछौं है, र अब के त्यस्ता अब जागरूकताका कार्यक्रमहरू छन् जसले गर्दाखेरि है अब जो भिक्टिम्सहरू छन् या त पीड़ितहरू छन् है उहाँहरूलाई अब अघिको जिन्दगी है जिउनको लागि सहज होस्, यसबारे पनि बताइदिनुहोस् न।
0: ए अब यो उनीहरूको अघिको जिन्दगी अब पर्टेनिङ टु अब जो अन्डर एजको नानीहरू छ है उहाँहरूलाई त यो चाइल्ड वेलफेयर कमिटीले कहाँनिर हुन्छ अब टु द बेस्ट उनीहरूलाई चाहिँ प्रोभाइड गरिदिइरहेको हुन्छ है, उनीहरूलाई वान्स उनीहरू के भन्छ रेस्क्यू भएपछि अन्तखेरि त्यहाँदेखि चाइल्ड वेलफेयर कमिटीको अगाडि उनीहरूलाई प्रेजेन्ट गरेपछि चाहिँ त्यहाँदेखि सबै डिस्ट्रिक्टमा चाहिँ यो चाइल्ड वेलफेयर कमिटी छ है, उनीहरूलाई प्रड्युस गरेपछि चाहिँ त्यहाँदेखि उनीहरू चाइल्ड वेलफेयर कमिटीले चाहिँ यो डिसिसन लिन्छ कि नानीलाई फर्दर के गर्नुपर्ने, कि प्यारेन्ट्सलाई दिनुपर्ने, कि यो चाहिँ उनीहरूलाई सेल्टर होमतिर यो चाइल्ड होमतिर हाल्नुपर्ने है, अन्तखेरि त्यो गरेर चाहिँ उनीहरूले डिसाइड गरेर चाहिँ नानीहरूलाई त्यहाँ हाल्छ, वान्स नानीहरू त्यहाँ पुगेपछि है उनीहरूलाई एडुकेसनदेखि लिएर उनीहरूलाई रिहेबिलिटेसन काउन्सिलिङहरू सबै उनीहरूलाई चाइल्ड फ्रेन्डली इन्भाइरोमेन्ट दिएर है उनीहरूलाई अवेरनेसहरू दिएर उनीहरूलाई राम्रोसँगले प्रोटेक्टेड एकदम, किनभने यिनीहरू पुरा डेलिकेट भएको हुन्छ, भनरेबल भएको हुन्छ है, ट्रमाटाइज्ड हुन्छ, यिनीहरूलाई चाहिँ त्यो सबै नहोस् भनेर चाहिँ यिनीहरूलाई एउटा चाइल्ड फ्रेन्डली इन्भाइरोमेन्ट दिएर है, त्यहाँदेखि उनीहरूलाई काउन्सिलिङ दिएर चाहिँ यिनीहरूको अब यिनीहरूलाई राम्रो जुन प्रकारले हुन्छ त्यो चाइल्ड वेलफेयर कमिटीले त्यो डिसिसन लिएर चाहिँ यिनीहरूलाई त्यहाँ राख्छ है, एण्ड त्यो चाहिँ हाम्रो लिगल सर्भिसेस अथोरिटीले चाहिँ मोनिटर गर्नु पर्यो, हरेकजनाको डेटाहरू राख्नु पर्यो है, राख्छ, राखेको हुन्छ है, अन्तखेरि डराउनै पर्दैन नानीहरू, अन्त जो चाहिँ बिलो द अब इन्फ्यान्टहरू हुन्छ है, भर्खर जन्मेको नानीहरू हुन्छ, आउट अफ सेक्सुअल एक्सप्लोइटेसन नानीहरू जन्मेको हुन्छ, या फोक्सो भिक्टिम्सहरूको नानीहरू जन्मेको हुन्छ, तिनीहरूलाई पनि एउटा शिशु भवन जस्तो एउटा जग्गामा चाहिँ जहाँनिर चाहिँ आमा जस्तो मायाले हुर्काउने आमाहरूलाई राखेर छ महिना, आठ महिना, दस महिना कति हुन्छ जबसम्म इफ उनीहरू के भन्छ देखभालको लागि देखभाल गर्यो, अन्त राम्रो फ्यामिली आएर उनीहरूलाई अडप्ट गर्नु चाहन्छ भने त्यो पनि उनीहरूले हजुर काराबाट अप्लाई गर्नु सक्छ, त्यो एउटा छ है। अन्त अलिकति ठूलो भएको नानीहरू हुन्छ या चाहिँ अब एडोलेसेन्टहरू हुन्छ है, जो चाहिँ कमर्सियल सेक्सुअल वर्कर्सहरू हुन्छ, अलिक ठूलै अब एडोलेसेन्टहरू, उनीहरूलाई चाहिँ रिहेबिलिटेट गर्नुको साथ यिनीहरूलाई अब हेल्थ अवेरनेसहरू है, हाउसिङ, एडुकेसन, इम्प्लोइमेन्टहरू सबै यो स्किमकोद्वारा कनेक्टिङ थ्रु स्टेट गभर्मेन्ट र सेन्ट्रल गभर्मेन्ट कनेक्ट गरेर चाहिँ यिनीहरूलाई योहरू फेसिलिटी दिएको छ, उनीहरूको स्किल डेभलपमेन्टको लागि गर्छ, उनीहरूले इम्प्लोइमेन्ट पाओस् भनेर उनीहरूलाई भोकेसनल ट्रेनिङहरू दिन्छ है, अन्तखेरि जब अपर्च्युनिटिजहरूको लागि है उनीहरूले काम पाओस् भनेर उनीहरू चाहिँ समाजमा चाहिँ अब एकदम उयो कन्धे से कन्ध मिलाएर है मान्छे एकदमै हजुर त्यो प्रकारले हिँडोस् भनेर चाहिँ उनीहरूको बेस्ट इन्ट्रेस्टको लागि चाहिँ यो थ्रु दिस स्किम चाहिँ यो प्रोभाइड गरेको छ है, अन्तखेरि गरि पनि रहेको छ सोफार है।
1: हजुर, र म्याम अब कोही यस्ता पीड़ितहरू पनि हुन्छन् है, उहाँहरूमाथि भएको अन्य अत्याचार उहाँहरूले हामीसँग साझा गरेका हुँदैनन्, तर अब समाजलाई थाहा हुँदछ है, या त थाहा नहुन पनि सक्छन्, उहाँहरूलाई त्यो परिस्थितिबाट कसरी कसले निकाल्छ त यसबारे पनि बताइदिनुहोस् न।
0: अब यसबारेमा चाहिँ यस्तो छ, अब जो एडोलेसेन्टहरू छ जो चाहिँ अब अबभ द एज अफ 18 छ, जसकोमा चाहिँ एउटा सम्झिनु र बुझ्नुको, यो चाहिँ म सबैलाई भन्छु कि जसकोमा चाहिँ आफ्नो सम्झिनु र बुझ्नुको चाहिँ अलिकति छ भने चाहिँ उनीहरू चाहिँ क्षमता छ भने चाहिँ घरमै नबसिदिरहनु है, अब त्यो भिक्टिम नभइबस्नु आफै होइन, अहिले त अब याद हुने चिजहरू अवेरनेसको लागि के छैन, ग्याजेट्सदेखि लिएर सबैमा त प्रोभाइडेड छ है, तपाईँहरू पनि फर्स्ट एउटा चाहिँ म अपिल गर्छु सबैलाई है, आफै अगाडि आउनुहोस् होइन, केही पनि छैन यहाँनिर सरकारदेखि लिएर है हाम्रो यो लिगल सर्भिसेस अथोरिटीदेखि लिएर सबैले तपाईँहरूलाई हेल्प गर्नु चाहन्छ है, हेल्प गर्नु चाहन्छ, त्यहाँदेखि अब कतिजना यो सक्दैन यो डोमेस्टिक भाइलेन्सहरू सहेर या चाहिँ केही अब नराम्रो चिजहरू सहेर उनीहरू बसिबस्छ है, तर अब कसरी हुन्छ तपाईँहरू पनि अगाडि आउनु पर्यो, या चाहिँ कसैलाई याद भयो भने चाहिँ उनीहरू पनि अलिकति उयो के भन्छ इन्फर्म गरिदियो भने चाहिँ खबर दियो भने चाहिँ है हाम्रो रेस्क्यु टिमहरू आफै गएर प्यारालिगल भोलिन्टियर्सहरू आफै गएर उनीहरूको खोज तलास गर्नेछ है, हल्का हामीलाई उयो मात्रै दिनुहोस् है, अलिकति जानकारी यही मात्रै पायो भने पनि हाम्रो प्यारालिगल भोलिन्टियर्स है ले चाहिँ फलोअप गर्नेछ, त्यहाँदेखि त्यो मात्रै होइन, अन्त यो सानो नानीहरू चाहिँ अब उनीहरू पेरेन्ट्ससँग आफ्नो आमा बाबासँग कम्फर्टेबल छैन यो कुराहरू सेयर गर्नु लागि है, उनीहरूमा भएको अन्यायहरू उनीहरू एकदमै कम्फर्टेबल छैन भने चाहिँ अब उनीहरू आफ्नो साथीलाई भन्नु सक्छ, उनीहरूको आफ्नो साथीलाई साथी पनि कम्फर्टेबल छैन भने अब आफ्नो टिचरलाई भन्नु सक्छ, आफ्नो कोही एकदमै जानकार भएको आफ्नो दिदी बहिनी है नजिकको मान्छेलाई हल्का जानकारी दियो भने पनि यो जसले पनि फलोअप गर्न सक्छ, हाम्रो यो चाइल्ड वेलफेयर कमिटी यो चाइल्ड हेल्पलाइनहरू त उहाँहरूलाई हेल्प गर्नु गइहाल्छ, चाइल्ड हेल्पलाइनमा पनि उनीहरूले फोन गरेर चाहिँ उनीहरूले इन्फर्म गर्न सक्छ है कि म माथि यस्तो अन्याय हुँदैछ अत्याचार हुँदैछ भनेर उनीहरूको यो आइडेन्टिटी उनीहरूको यो आइडेन्टिटी त जहिले पनि सिक्रेट राख्छ होइन गोपनीय राख्छ कसैको आइडेन्टिटी कहीँनिर डिस्क्लोज हुने छैन कसैलाई केही नराम्रो हुने छैन है तपाईँहरू अगाडि बढ्नुहोस् होइन अन्त आफूमाथि भएको अन्याय र अत्याचार चाहिँ नसहनुहोस्
1: हजुर रमेम कार्यक्रमलाई अगाडि बढाउँदै है नाल्सा अन्तर्गत मानव तस्करी अनि व्यावसायिक यौन शोषणका पीड़ितहरूका लागि यो योजना 2025 है जनसाधारणलाई सचेत बनाउन ककसको भूमिका कस्तो हुनुपर्दछ त यसबारे पनि बताइदिनुहोस् न
0: अब यसबारेमा चाहिँ अब सबभन्दा अगाडि चाहिँ भन्छु कि आफ्नो सेल्फ पनि एउटा हुनु पर्यो है अब सेल्फ कन्फिडेन्स पनि एउटा हुनु पर्यो आफै पनि पहिला अगाडि बढ्नु पर्यो कसैलाई भन्नु पर्यो कसैलाई अब उसको भएको प्रब्लमहरू शेयर गर्नु पर्यो आफू जागरूक हुनु पर्यो फर्स्ट प्रथम चाहिँ है त्यहाँदेखि चाहिँ अब यो यस्तो चाहिँ छ अब यो हाम्रो लिगल सर्भिसेस अथोरिटीले हरेक स्कूलहरूतिर अब है स्कूलहरूतिर कलेजेसहरूतिर है नानीहरूलाई अवेरनेस दिइरहेको छ कलेजेसको स्टुडेन्टहरूलाई अवेरनेस दिइरहेको छ है स्टुडेन्ट लिगल लिटरेसी क्लब्सहरू पनि बनाएको छ है जहाँनिर चाहिँ स्टुडेन्टहरूले के भन्छ यो सिक्नु सक्छ जान्नु सक्छ उनीहरूले पनि अरूहरूलाई हेल्प गर्न सक्ने है यो ह्युमन ट्राफिकिङ के हो भनेर उनीहरूले पनि अब स्टुडेन्टहरू त अहिले युथ हो होइन उनीहरू चाहिँ मेन टार्गेटेड अब स्कूल भन्दाखेरि पनि कलेजको स्टुडेन्टहरू चाहिँ अब लिगल लिटरेसी क्लब्सहरू हामीले बनाएको छौँ हामी उनीहरूलाई अवेरनेस दिँदैछ है उनीहरूले पनि अरूहरूलाई हेल्प गरोस् भनेर हामीलाई पनि जानकार बनाओस् भनेर अन्तखेरि त्यो मात्रै होइन यो बीएलएससी एसएलएससीहरूले हामीले अवेरनेस ट्रेनिङ प्रोग्राम टु पुलिस पर्सन्सहरूलाई पनि दिइरहेको छौँ हामीले होइन पुलिस पर्सन्सहरूलाईदेखि लिएर हामीले गभर्मेन्ट इम्प्लोइजहरूलाई दिएर यो सोसियल वेलफेयर डिपार्टमेन्टको मान्छेहरूलाई लिएर हामी सेन्सिटाइज गर्दैछ यो एसएलएससीले है अवेरनेस प्रोग्राम दिएर चाहिँ अब यो तस्करीपट्टि चाहिँ कसरी चाहिँ मान्छेलाई हेल्प गर्नुपर्ने है कति भिक्टिम कसरी हेल्प गर्नुपर्ने त्यो अवेरनेस दिइरहेछ अन्त कहाँ जानुपर्ने कसो गर्नुपर्ने भनेर पनि यो ट्रेनिङ प्रोग्राम चाहिँ हर वक्त यो जारी छ है साथै हामीले अब आज मात्रै होइन हामी हर वक्त यो कानूनी कुरामा हामी सबैलाई अवेरनेस दिइरहेकै छौँ थ्रु एआईआर अल इण्डिया रेडियो है त्यहाँदेखि हामी यो टिभीमा पनि गरिरहेछौँ थ्रु दूरदर्शन होइन अन्त सोसियल मिडियादेखि लिएर हर एक ठाउँमा यो अवेरनेसको बारेमा जानकारी दिइरहेको छ हामीले कार्यक्रमहरू गरिरहेको छौँ तपाईँहरूले चाहिँ यो कार्यक्रमको चाहिँ फाइदा उठाउनुहोस् है यसमा चाहिँ अब एकदमै प्रब्लम हुनेहरू पनि अगाडि बढेर चाहिँ यो स्किमको बेनिफिट चाहिँ लिन सकिन्छ
1: हजुर हजुर र म्याम हामी कार्यक्रमको अन्तमा आएका छौँ र अन्तमा आज हाम्रो कानूनी कुराको है विषयमा हाम्रा सम्पूर्ण श्रोतागणलाई के कस्तो सन्देश साझा गर्न चाहनुहुन्छ त
0: सो लास्टमा चाहिँ म यति नै भन्न चाहन्छु कि यो चाहिँ अब भिक्टिम्स चाहिँ जहिले पनि हुन्छै हुन्छ है अब भएकै छ अब यो देखिरहेकै हो हामीले समाजमा होइन अन्तखेरि यो भिक्टिम्सहरू चाहिँ आफूले आफूलाई भिक्टिम बनाएर बसिरहनु भएन होइन अब हामी पनि एज अ समाजको मान्छे भएर हामी पनि अलिकति उनीहरूलाई देखरेखहरू गर्नु पर्यो है अन्तखेरि अब यो जति पनि रेस्क्युड छ है रेस्क्युड छ यो थ्रु हाम्रो यो स्किमबाट बेनिफिटहरू उठाइरहेको छ यो स्किम चाहिँ मोस्ट इम्पोर्टेन्ट चाहिँ के हो भन्दाखेरि पनि अब रेस्क्यु त पहिला पनि हुँदै गरेकै थियो 2015 अगाडि पनि थुप्रोजना रेस्क्यु भएकै थियो भिक्टिम्सहरू है त्यहाँदेखि अब उनीहरूलाई रिहेबिलिटेट गर्यो गरेन त्यो त अब डेटाहरू मोनिटर गर्नु पाएन बट थ्रु दिस स्किम चाहिँ हाम्रो यो लिगल सर्भिसेस अथोरिटीले चाहिँ मोनिटर गर्छ कि को चाहिँ कति अब रेस्क्यु भएपछि चाहिँ उनीहरू चाहिँ कस्तो जग्गामा पुगिरहेछ कस्तो उनीहरूले फेसिलिटी पाइरहेछ है उनीहरू एज अब सोसियल सिटिजन चाहिँ उनीहरू राम्रो उनीहरू रिहेबिलिटेट भयो कि भएन अन्त समाजमा एकदम कन्धे से कन्धा मिलाएर हिँड्नु सकेको छ कि छैन भनेर थ्रु यो स्किम चाहिँ उनीहरू चाहिँ वापस फेरि त्यही ट्राफिकिङमा वापस फेरि त्यही प्रोफेसनमा चाहिँ त्यही काम गरेर चाहिँ नहिँडोस् भनेर चाहिँ यो खासै यो स्किमको चाहिँ मेन मोटिभ र मेन गाइडलाइन चाहिँ यो स्किमले चाहिँ बनाएको कारण चाहिँ यो मात्रै हो कि त्यो भिक्टिम्सहरू चाहिँ वापस त्यही जग्गा चाहिँ नपुगोस्, उनीहरू चाहिँ एकदम सुध्रेर एकदम राम्रो भएर जाओस्, समाजले पनि उनीहरूलाई रेकग्नाइज गरोस् है, अन्तखेरि एकदम उनीहरूको चाहिँ फ्युचर चाहिँ एकदम राम्रो भएर जाओस् भनेर चाहिँ यो मेन यो स्किमको फोकस चाहिँ त्यो हो।
1: हजुर हजुर। त श्रोता, यति जेल हामीले प्रस्तुत गर्यौं कानूनी कुरा कार्यक्रममा नेशनल लिगल सर्भिसेस अथोरिटी नाल्सा अन्तर्गत भिक्टिम्स अफ ट्राफिकिङ एण्ड कमर्सियल सेक्सुअल एक्सप्लोइटेशन स्किम 2015 यानि राष्ट्रिय विधिक सेवा प्राधिकरण अन्तर्गत मानव तस्करी अनि व्यावसायिक यौन शोषणका पीड़ितहरूका लागि योजना 2015 विषयमाथि महत्वपूर्ण जानकारी र उक्त विषयमाथि यतिन्जेल हाम्रो

कर्तव्य पनि हो। हवस् त प्रिय श्रोता, आजलाई भने कानूनी कुरा कार्यक्रमको प्रकरणमा समेटिएको विषय यति नै। आउँदा दिनहरूमा नवीनतम विषयहरूको साथमा पुनः हाम्रो भेट हुने नै छ। तबसम्मका लागि म कार्यक्रम सञ्चालक मोहन दाल पनि कार्यक्रमबाट विदा लिँदैछु। नमस्ते, शुभरात्री।

0: श्रोताहरूले भर्खरै सुन्दै हुनुहुन्थ्यो कार्यक्रम कानूनी कुरा। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
2: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
0: श्रोता अब सुन्नुहोस् अब उसो प्रसारण गरिने कार्यक्रमबारे जानकारी। अब केही क्षणमै सुन्नुहुनेछ यसै केन्द्रको प्रादेशिक समाचार क्रमैले नेपाली लेप्चा अनि सिक्किमे भोटिया भाषामा। 6:55 लिएर आउनेछौ एक रूपक विषय रहेको छ संस्कृतिको तालाबद्ध संगम। वाचक हुनुहुन्छ वालमान सुब्बा र गौरी पाण्डे, निर्माता हुनुहुन्छ आशा किरण। 7:25 सुन्नुहुनेछ यसै केन्द्रबाट नेपाली समाचार। 7:35 लिएर आउनेछौ हजुरहरूकै पत्रमा आधारित रहने रमाइलो सांगीतिक कार्यक्रम हिन्दी अनुरोध संगीत। 8 प्रसार हुनेछ भारतका माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीद्वारा देशवासीका लागि सम्बोधन, मन की बात कार्यक्रमको 135 भागको नेपाली संस्करण। 8:30 सुन्नुहुनेछ सुर संसार कार्यक्रम अन्तर्गत कलाकार अजय पोहानकरद्वारा शास्त्रीय गायन। 8:45 अनि 9 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ हिन्दी अनि अंग्रेजीमा समाचार। 9:15 सोही केन्द्रबाट सुन्नुहुनेछ स्पटलाइट। 9:30 सुन्नुहुनेछ राष्ट्रिय विज्ञान पत्रिकाको रेडियो स्कोप। 10 आकाशवाणीको गान्तोक केन्द्रबाट लिएर आउनेछौ हिन्दी फिल्मी गीतहरूको कार्यक्रम। यसै गरी रात्रिको ठिक 10:30 हाम्रो आजको सम्पूर्ण का कार्यक्रमहरू समाप्त हुनेछन्। श्रोता यो थियो अब उसो प्रसारण गरिने कार्यक्रमको रूपरेखा। सो पूरा भयो
3: हो गया इन्तजाम किसका गुड्डी की फीस का
4: दिखा 20,000 का लोन तुरंत पता है कौन दे रहा है ब्याज कितना है लोन विनियमित संस्थानों से ही लें और कर्ज उतना जितनी जरूरत वो भी जांच कर हो गया इंतजाम पगार एडवांस में भेजिए
5: आरबीआई कहता है
6: सही वित्तीय बर्ताव करे आपका बचाव।
0: यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आगामी तारीक 1 जुलाई 2026 बुधबार साँझ 6:05 प्रसार गरिने कानूनी सल्लाह कार्यक्रम अन्तर्गत हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ इन्भाइरोमेन्ट एण्ड फरेस्ट लज अर्थात पर्यावरण एवं वन्य कानून। यस विषय अधिक जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम गभर्मेन्ट ल कलेज बुर्तुक गान्तोकका प्रिन्सिपल डाक्टर दिलीप पाण्डे। र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय आगामी 1 जुलाई 2026 बुधबार साँझ 6:05 अनि फोन नम्बर छ 03592201171। सूचना पूरा भयो।

गान्तोक तथा वरपर क्षेत्रको अधिकतम तापक्रम 21.6 डिग्री सेल्सियस तथा न्यूनतम तापक्रम 19 डिग्री सेल्सियस अनि वर्षा 49.4 मिलिमिटर रेकर्ड गरियो। आगामी 24 घण्टाको मौसम सम्बन्धी पूर्वानुमान अनुसार आकाशमा बादल छाउने तथा आकाश गर्जनको साथमा भारी वर्षा हुने सम्भावना सोही विभागले जनाएको छ। भर्खरै सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धित सामान्य जानकारी, सो पूरा भयो।

श्रोताहरूले केही क्षणमै सुन्नुहुनेछ यसै केन्द्रको प्रादेशिक समाचार। क्रमैले नेपाली, लेप्चा अनि सिक्किमे भुटिया भाषामा प्रतीक्षा साच्नुहोला।

यो आकाशवाणी गान्तोक हो। हरिकुमार राईबाट प्रादेशिक समाचार सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज आकाशवाणीमा मन की बात कार्यक्रममा आफ्नो विचार साझा गर्नुभयो। उहाँले हाल देशमा थप 40 वटा विमानहरू निर्माण भइरहेको, जसले गर्दा सूक्ष्म साना र मध्यम उद्यम क्षेत्र र एयर स्पेस क्षेत्रलाई बढ़ावा मिल्ने, नयाँ रोजगारीका अवसरहरू सृजना हुने र आत्मनिर्भर भारतको संकल्प बलियो बन्ने बताउनुभयो। साथै उहाँले विश्वव्यापी रूपमा मनाइने अन्तर्राष्ट्रिय योग दिवसको बारेमा चर्चा गर्नका साथै राष्ट्र निर्माणमा जनताको सहभागिता भारतका लागि गर्वको विषय भएको बताउनुभयो। भारतीय मौसम विभागले सिक्किमभरि अरेन्ज र येल्लो मौसम चेतावनी जारी गर्दै राज्यमा जून 28 देखि जून 30 सम्म भारी वर्षा हुने जनाएको छ। जून 28 र 29 मा मंगन, नाम्ची, पाकिम र सोरेङ जिल्लाहरूमा भारीदेखि अत्यन्तै भारी वर्षा हुने अनुमान गरिएको छ भने गान्तोक र गेजिङमा मेघ गर्जन र चट्याङ सहित भारी वर्षा हुने सम्भावना छ अनि जून 30 मा नाम्ची, पाकिम र सोरेङमा भारी वर्षाको चेतावनी जारी गरिएको छ। भारतीय मौसम विभागले पहिरो, अचानक बाढ़ी, पानी जम्ने, सड़क अवरूद्ध, बाली नालीमा क्षति अनि यातायात र उड्डयन सेवाहरूमा अवरोध हुने सक्ने सतर्क गराएको छ। वासिन्दाहरूलाई आँधी बेरीको समयमा जोखिमपूर्ण क्षेत्रहरूबाट बच्न, ट्राफिक सल्लाह सुझावहरू पालना गर्न, सड़क जाँच गर्न र घरभित्रै रहन सल्लाह दिएको छ। जंगुको फिदाङमा रहेको फी खोलाको बेली ब्रिज हिजो रातीको भारी वर्षाले पूर्ण रूपमा बगाएको छ, जसले गर्दा फिदाङ साङ्कलाङ मार्ग सम्पर्कविहीन बनेको छ। मंगनका जिल्लापाल श्री अनन्त जैनले एसपी मंगन, महकुमा अधिकारी जंगु, पञ्चायत सदस्यहरू र ग्रेफका सदस्यहरूका साथमा आज बिहान घटनास्थलको भ्रमण गरी स्थितिको मूल्यांकन गर्नुभयो र नयाँ बेली ब्रिज पुनः सञ्चालनको काम तुरन्त शुरू गर्ने निर्णय गर्नुभयो। यस स्थानमा ट्रान्सिपमेन्ट सम्भव छैन। त्यस्तै काबी लुङचोक निर्वाचन क्षेत्रको लोअर तानेक वार्ड अन्तर्गत वान चेकपोस्ट नजिकै दिक्चु नयाँ बजारमा आज ढुङ्गा खसेर दुई घर क्षतिग्रस्त भएका छन् अनि पूर्व सिक्किमको तल्लो राङडाङको दिक्चु बजार नजिकै एउटा घर पनि आज बिहान पहिरोबाट क्षतिग्रस्त भएको रिपोर्ट प्राप्त भएको छ। नाम्चेबुङ निर्वाचन क्षेत्रका विधायक राजु बस्नेतले निर्वाचन क्षेत्र विकास कोष मार्फत भीआईपी कोलोनीमा आयोजित कार्यक्रममा यस क्षेत्रका कक्षा 12 उत्तीर्ण 17 जना विद्यार्थीलाई निशुल्क ल्यापटप वितरण गर्नुभयो। यस पहलको उद्देश्य कक्षा 12 पछि उच्च शिक्षा हासिल गर्न विद्यार्थीहरूलाई प्रोत्साहित गर्नु अनि भर्ना शुल्क र अन्य खर्च धान्नमा अभिभावकहरूको आर्थिक बोझ कम गर्नु रहेको छ। अभिभावक र विद्यार्थीले श्री बस्नेतलाई उहाँको उदारता र समयानुकूल सहयोग प्रदान गरेकोमा हार्दिक आभार व्यक्त गरे। भेलालाई सम्बोधन गर्दै श्री बस्नेतले अर्को वर्षदेखि कक्षा 12 मा 70% र 100 भन्दा माथि अंक प्राप्त गर्ने नाम्चेबुङ निर्वाचन क्षेत्रका सबै विद्यार्थीलाई निशुल्क ल्यापटप प्रदान गरिने पनि घोषणा गर्नुभयो। सिक्किम फुटबल संघ र अखिल भारतीय फुटबल महासंघ एआईएफएफ को मार्गदर्शनमा गेजिङ जिल्ला फुटबल संघले आगामी जीडीएफएसी सी डिभिजन लीग अन्तर्विद्यालय अण्डर 15 छात्र तथा अण्डर 17 छात्र फुटबल लीग सम्बन्धी समन्वयक बैठक आयोजना गरेको छ।

0: विविध लोककथा र इतिहासको संगम स्थल, शाश्वत शान्ति एवं अनन्त अनवरत र अपार विश्वासको भूमि सिक्किम, एक सुन्दर औ मनमोहक प्रदेश जसको अङ्ग अङ्गबाट संस्कृतिको पराग मगमगाउँछ।
1: सिक्किमलाई यहाँका मूल बासिन्दाले आआफ्नो भाषाबाट नामकरण गरेको छ। सिक्किमे भुटिया भाषामा सिक्किमलाई बेयुल डेमाजोङ भनिन्छ, जसको अर्थ हो धानको अदृश्य घाटी। लेप्चा जाति जो वास्तवमा यहाँका मूल बासिन्दा हुन्, उनीहरू सिक्किमलाई ने माइल्याङ भन्दछन्, जसको अर्थ हो पवित्र भूमि वा स्वर्ग। कालान्तरमा सिक्किमले आफ्नो नाम नेपाली पदवीबाट ग्रहण गरे, सिक्किम अर्थात आनन्द भूमि।

0: जहाँ जीवन को बोध खुशियाली द्वारा हुँदछ त्यहाँ गीत र नृत्य आफै आफ उद्भव हुने गरेको छ, जो सिक्किममा पर्याप्त छ। यहाँको स्वच्छ पार्वतीय हावाको झोकासँग पवित्र ध्वजा फरफराउने गर्दछ अनि यहाँका नद नदी खोला झरना र छहरा मनमोहक कन्दरा र खोज भएर सुसेल्दै नृत्य गर्दै बिस्तारै गन्तव्य स्थानतर्फ बग्दै गरेको भान हुँदछ।
1: यसरी जब प्रकृति स्वयंको सांगीतिक अभिव्यक्तिहरू मानव मस्तिष्क र संवेदनाहरूमा स्थिर भएर बास गर्दछ, तब सिक्किमवासी यहाँ अन्तर्निहित सुन्दरताको प्रभावदेखि टाढा बस्न सक्ने प्रसंगै उठ्दैन।
0: सिक्किमको हरियाली, लहलाउँदो घाटी, द्रुत गतिमा छरछर बग्ने खोला नाला अनि यहाँको स्वच्छता निसन्देह ईश्वरबाट नै आएको हो। यहाँका साधारण शान्ति प्रिय र प्रकृति प्रेमी लेप्चा

भुटिया र नेपाली समुदाय आफ्नो इष्टदेव कञ्चनजंघाको संरक्षणमा रहेर ईश्वर र प्रकृति दुवैको सानिध्यमा जीवनयापन गर्ने गरेका छनृ।

0: सिक्किमको जनसंख्या यी तीन समुदाय लेप्चा भुटिया र नेपाली मिलेर नै बनिएको छ। यद्यपि यहाँ केही प्रतिशत मैदानी मानिसहरू अथवा व्यापारी समुदाय एवं तिब्बतबाट आएका केही शरणार्थीहरू पनि बसोबास गर्ने गरेका छन्। जनसंख्या ग्रामीण वर्गको अधिक छ। लगभग 80% मानिसहरू गाउँ बस्तीमा बसोबास गर्दछन्।
1: यहाँको संस्कार र विधिविधान जनजातीय परम्परा र विश्वासमा लपेटिएको छ अनि त्यसकै आधारमा सिक्किमको चाड पर्वहरू पनि मनाइने गरिन्छ।
0: प्रत्येक समुदायको लोकगीत एवं लोक नृत्य खुबै प्रभावशाली हुने गरेको छ अनि कुनै पनि महत्वपूर्ण अवसर वा पर्वहरू सम्बन्धित एक न एक लोक नृत्य अवश्य हुने गर्दछ।
1: सिक्किमका प्रमुख चाडपर्वहरू कृषि चक्र र हिन्दू बौद्ध क्यालेण्डरको आधारमा हुने गरेको छ। तर वास्तविकता के हो भने सिक्किमवासीको निम्ति संगीत र नृत्य उनीहरूको जीवनको अभिन्न अंग हो। लोक नृत्य र लोकधुनको महत्व उद्भव र पृष्ठभूमिबारे बताउनुहुन्छ श्री सूर्यवीर तुलाधर।
2: संगीत नै विश्वको प्राण हो भन्ने कुरोहरू चाहिँ सबैले भन्छ, यो त जानेकै कुरो हो। त संगीतबाट नै जस्तै एउटा पानीको थोपा चुँदछ, त्यो पानीको थोपा चुँदा टप टप गरेर चुहे तापनि त्यहाँबाट एउटा शब्द निस्किन्छ, त्यो शब्द नै संगीत हो, त्यो शब्द नै परब्रह्म, त्यो संगीत भनेर भनिन्छ। आफ्नो जातिबाट जो संस्कृति निक्लिएको हुन्छ, त्यो संस्कृतिबाट जुन भाषामा बोलिएर त्यो भाषाबाट त्यो ताल लैले जो गाएर आएको हुन्छ, त्यसलाई नै लिएर चाहिँ हात खुट्टा हलाएर कम्मल हलाएर राम्रो प्रकारले जसले दर्शाउँछ त्यसलाई चाहिँ लोक नृत्य भन्दछ। यो लोक नृत्यको उत्पत्ति नै आदि अनादि कालदेखि चाहिँ लिएर आएको हो र अहिले पनि हाम्रो लोक नृत्य भन्नुको अर्थ नै लोक भनेको हामी जाति भयौं, त्यो जातिले गरिने नृत्य, नृत्य भनेको भाव भंगी यी सबै देखाएर गरिने कुरोलाई हात हलाएर कम्मर हलाएर खुट्टालाई चलाएर गरिने कुरोलाई नै नृत्य भन्दछ।
0: संस्कृति कुनै पनि सभ्यता वा सम्प्रदायको प्रमुख तत्व हो। यो त्यो कोमल धागो हो जसले मानिसहरूलाई आफ्नो अस्तित्व र उत्थानसँग जोड्ने कार्य गर्दछ। संस्कृति कुनै पनि समुदायको परम्परा संस्कार र यस्तै अन्य तत्वसँग संगठित भएको हुन्छ अनि त्यो संस्कृतिलाई झल्क्याउने कार्य गर्दछ संगीत र नृत्यले।
1: सिक्किममा पनि प्रत्येक सांस्कृतिक समुदायले आफ्नो लोकप्रिय लोक नृत्यद्वारा आफ्नो संस्कृतिको रंगीन चित्र प्रस्तुत गर्ने गर्दछ। यस्तै केही लोकप्रिय लोक नृत्यको प्रकारमाथि एक अन्तर्दृष्टि।
0: लेप्चा जाति सिक्किमको पुरानो स्थायी बासिन्दा हुन्। आफैले उनीहरूलाई रोङकुप भन्ने गर्दछन्, जसको अर्थ हो प्रकृति माता र ईश्वरको प्रिय सन्तान। उनीहरूले यहाँका विभिन्न पहाड़ पर्वतहरूसँग विशेष रूपले कञ्चनजंघा पर्वतसँग आफ्नो जातिको गहिरो सम्बन्ध भएको विश्वास गर्दछन्।
1: लेप्चा जातिहरू प्रकृतिसँग उत्कृष्ट समन्वय कायम गर्दै बाँचेको हुनाले उनीहरूले आफ्नो पर्यावरणसँग सहज सम्बन्ध विकसित गरिसकेको हुन्छ। लेप्चा जातिको लोक नृत्य गीत र कथाहरूले आफ्नो प्राकृतिक संसारसँगको अद्भुत समायोजनलाई प्रतिबिम्बित गरेको हुन्छ। यही भित्र नै तिनीहरूको संस्कृति रिवाज र परम्पराहरू अनि जीवनयापनको तरिकाहरू पनि गहिरो प्रकारले कहिले नछुटिने गरी बाँधिएको हुन्छ। लेप्चा जातिको लोकप्रिय लोक नृत्य विषय विस्तृत जानकारी दिनुहुँदै हिल्दामित लेप्चा।
3: लेप्चाहरू एकदम प्रकृति प्रेमी हुन्छ। गीतहरू नृत्यहरू पनि सबै प्रकृतिमै आधार गरेर गरिन्छ। लेप्चा लोक नृत्यमा जोमल लक हुन्छ धानको, नयाँ साल भन्दा नामसुङ

0: प्रारम्भमा चाहिँ दसैँ है पूजा जस्तो चिफात भनिन्छ हिमालय पूजा तन्डोङ फात मुगजिगदिङ भन्ने गर्छ यो पूजाहरूकोमा चाहिँ नीतिहरूमा चाहिँ एकदम ठुलै महत्व छ किनभने हाम्रो जीवन शैली नै अब नृत्यमा छ भनौँ अब यो नृत्यहरू गर्दा केटाहरूले लाउने चाहिँ टाउकोमा चाहिँ थ्याक्थ्याक हो अनि ठुलो च्यादर जस्तो लाउँछ नि त्यसलाई चाहिँ थोक्रा पनि भन्छ दुम्प्रा पनि भन्छ हो त्यसरी त्यो भन्छ कम्मरमा चाहिँ नाम्रिक त्यो बाँधेर नै लाउँछ अनि अर्को चाहिँ यहाँ चाहिँ छोटो छोराल हो त्यो उसलाई चाहिँ तोमु भन्छ तोमु त्यसमाथि चाहिँ त्यो दुम्प्रा लगाएर दुम्प्रा लाउँछ रहेछ जुत्ता चाहिँ लाउँदैन हाम्रो खाली खुट्टा नै गर्छ नृत्यहरू गर्दा पनि हो केटीहरूले चाहिँ टाउकोमा तर बाँध्छ पूजाको नृत्यमा चाहिँ यो टाउकोमा रुमाल अथवा तारो बाँधेर गर्छ अनि माला चाहिँ अब ल्याक भन्छ अगर यो छातीमा त ल्याक लगाइहालेको छ है अनि पुन्जिन भन्ने एउटा हुन्छ कुमदेखि जुन चाहिँ जेत छ त्यहाँनिर सिउरेर झारेको हुन्छ हातमा कुकेल चुरा लाउँछ अब चोलो लाउँछ नि त्यसले भित्र लाएर बाहिरबाट लाउनेलाई चाहिँ अब एकदम भयो भित्रलाई चाहिँ तुगो भन्छ
1: लेप्चा जातिको एक महत्वपूर्ण नृत्य हो चिउफात लेप्चा भाषामा चिउको अर्थ हो हिउँले भरेको पर्वत अनि फातको अर्थ हो पूजा या अर्चना यो लोक नृत्य कञ्चनजङ्घा पर्वतको श्रद्धा र सम्मानमा गरिन्छ यो पवित्र पर्वतलाई लेप्चा जातिले उनीहरूको इष्टदेव भनी पूजा अर्चना गर्ने गर्दछन् चिउफात उनीहरू खुबै भक्तिभावको साथ हातमा घिउको बत्ती हरियो बाँसको पत्ता लिएर हल्का पदचापसँग नाच्दछन्।

लेप्चा जातिको यस्तै एक प्रसिद्ध नृत्य हो जो माल्लोक। यो नृत्यले उनीहरूको कृषि जीवनलाई इंगित गर्दछ। लेप्चा जातिले धानलाई उनीहरूको मुख्य उब्जनी मान्दछन् र त्यो नृत्यमा उनीहरूले धान छरेको, रोपेको र उब्जनी उठाएको भावहरू व्यक्त गर्दछन्। उत्ताप गर्मीमा खेतबारीमा काम गर्नु वास्तवमा नै एक कठिन कार्य हो। यसो हुँदा उराठिलो र निराश खेतबारीको कामलाई आनन्दित र रमाइलो बनाउनको निम्ति के वृद्ध के युवा सबै हातमा हात मिलाएर काम गरेको क्षणलाई पनि आनन्दित बनाउने प्रयासमा जो माल्लोक नृत्य नाच्दछन्।

लेप्चा जातिलाई अनुभवी सिकारी पनि मानिन्छ अनि यही तथ्यलाई प्रदर्शित गरिन्छ उनीहरूको नृत्य मन राक्लोकमा। मन राक्लोकलाई साधारण भाषामा सिकारी नृत्य पनि भनिन्छ। लेप्चा जातिले आनन्द र उपभोगको निम्ति शिकार गर्दैनन्। उनीहरू गुफावासी र जंगलमा नै बसोबास गर्दै आएको हुनाले आफ्नो जीवनयापनको निम्ति शिकार गर्ने गर्थे। अत शिकार प्रतिको उनीहरूको झुकाव नितान्त वैदिक छ। शिकारी नृत्य गर्दा उनीहरू हातमा धनुकाँड लिएर शिकारको खोजीमा निस्के जस्तो गरी नाच्दछन्। जब तिनीहरूको विधानपूर्ण नृत्यको समापन हुँदछ तब शिकारलाई घर लैजान अघि शिकारको सानो टुक्रा वनका देवी देवतालाई रिझाउनको निम्ति चढाउने गरेको तथ्यलाई उनीहरूको नृत्य मार्फत व्यक्त गर्दछन्।

ಒಂದ್ಯಾಕ ನಾವು ಸೌಂದ್ರಿಕ ನಾವು ಮುಂದೆ

0: यसै गरी सिक्किमका अर्का प्रमुख समुदाय हुन् सिक्किमे भुटिया जाति। भुटिया जाति अघिबाटै तिब्बत र भूटानबाट आएका बासिन्दाका वंशज हुन्। गुम्पा, लामा, ध्वाजा र धर्मचक्रहरू भुटिया संस्कृतिको अभिन्न अङ्ग हुन् भने गीत र नृत्यले पनि उनीहरूको संस्कृतिमा उत्तिकै महत्व राख्दछ। काठको कारिगरी र थानका चित्रित गर्नमा बहुचर्चित भुटिया जातिले सबैलाई मोहित गर्ने किसिमका खुट्टाको चापद्वारा नृत्य प्रदर्शन गर्दछन्। यही विषयमा जानकारी दिनुहुँदै तेन्जिङ अङ्मु भुटिया।
1: पहिला म तपाईँलाई लुस्याको बारेमा बताउँछु। लु भने चाहिँ सिक्किमिस भाषाबाट चाहिँ गीत भनेको, स्या भने चाहिँ डिबेट भनेको। न्युङमाला न्युङसे बाँस जस्तो हल्लिन्छ त्यस्तै खालको यसको लय ट्युन यसको त्यस्तो खालको छ भनेर। टासी शब्द चाहिँ यो चाहिँ लास्टमा गर्छु, कुनै पनि अब फङ्सन होस्। टासी शब्द चाहिँ के छ भने राम्रो चाहिँ विशेषता चाहिँ के छ भने यसमा एउटा लिरिकको 18 ट्युन छ यसमा। यसलाई चाहिँ हामी एकदम स्लो लाइफमा लिएर एकदम बडी मुभमेन्टहरू हन्जोको लामो लामो बाउलाहरू निकालेर केटा केटी दुईजनाले बाउला लामो गरेर एकदम स्लोमा गरेर चाहिँ लास्टमा चाहिँ हातमा कुनै दिन चाहिँ हामीले यस्तो हातमा चम्पाहरू पनि बोक्छौँ। चम्पा मतलब हामीले फिमा भन्छौँ। फी भने चाहिँ पिठो, मा भने त्यसमा घिउ राखेको हुन्छ माथि। आजको आउने अतिथिहरू सबै यो पिठो र यो घिउ जस्तै सफा यतिकै सेतो मन भएर चाहिँ तपाईँहरू चाहिँ यहाँबाट खुसी भएर जाइदिनुहोस् भनेर त्यस्तो पाराले पनि गर्छौँ। नेपालीको मुद्राहरू देखाउने यस्तो लेप्चाको पनि त्यस्तै हुन्छ, तर हाम्रो सिक्किमिस भुटियामा चाहिँ त्यस्तो हुँदैन। सिक्किमिस भुटियामा विशेष गरी त एउटै हुन्छ हाम्रो, मेलले पनि बक्खु लाउँछ, फिमेलले पनि बक्खु लाउँछ। जुत्ता पनि लाउँछौँ हामी, तर जुत्ता भन्दाले यस्तो ब्रकेट जस्तै टाइपको हुन्छ। मेलले लाउँछ कालो, फिमेलले चाहिँ प्रिन्टेड। टोपी पनि लाउँछौँ, हाम्रो टोपी पनि छ। फिमेलले लाउने टोपीको नाम सिलिङ स्याम्बु, मेलले लाउने टोपीको नाम थुडी स्याम्बु। त्यो पनि सब ब्रकेट लुगाले नै बनिएको हुन्छ। लेडिजले पाङदेन पनि लाउँछ अगाडि लाउने, त्यो चाहिँ अब कस्ट्युम नै हो। अर्नामेन्टमा हामीले खाऊ लाउँछ, अन्त गलामा अर्नामेन्ट, केसुङ, कानमा गेन्दा, हातमा चुरा। जेन्ट्सले चाहिँ विशेष अर्नामेन्ट लाउँदैन, एकपट्टि कानमा एउटा सानो यस्तो हामी चाहिँ आलौं भन्छौँ।
2: भुटिया समुदायले ईश्वरको आशीर्वाद सबैमा रहिरहोस् र यस धरातललाई संरक्षण गरिरहन् भन्ने भावले प्रत्येक चाडपर्व र महत्वपूर्ण अवसरको पालन गर्दछन्। ईश्वरले सबैतिर खुसियाली प्रदान गरून् भन्दै शुद्धता र श्रद्धाको संकेत सेतो खदा एकाअर्कामा चढाउँदै विभिन्न पकवान र जाड इष्टदेवलाई चढाउँदछन्। यो प्रचलनलाई खुबै सुन्दरता र सजीवताको साथ प्रस्तुत गर्दछन् उनीहरूको नृत्य टाँसी साप्टो मार्फत।

सिक्किमे भुटिया जातिको एक अर्को प्रमुख लोक नृत्य हो लुइसा। यसमा युवा युवतीहरू रमहाट गर्दै नृत्य गर्दछन्। नृत्यमा युवकले युवतीको रूपको प्रशंसा गर्दै उनीहरूको जोबनलाई फक्रन्दै गरेको फूलसँग तुलना गर्दछन्। प्रत्युत्तरमा युवतीले सुन्दरता र फक्रिने फूल अनन्तसम्म बाँच्दैन तर प्रेम अविनाशी हुन्छ भन्दै जवाबी नृत्य प्रस्तुत गर्दछन्। वास्तवमा यो नृत्य प्रेम प्रदर्शन गर्ने नृत्य हो। प्रस्तुत छ यही नृत्यको एक झलक।

भोटिया जातिको अर्को नृत्य हो न्युङमाला न्युङसे। यो जातिलाई बाँसलाई प्रयोगमा ल्याउने अनुभवी शिल्पकार पनि मानिन्छ। सभ्यताको शुरूआतदेखि जब मान्छेले गुफा र जंगल परित्याग गरे अनि घरहरूको निर्माण गर्न थाले, तब मानिसहरूले सर्वप्रथम बाँसलाई नै प्रयोगमा ल्याएका थिए। सोही तथ्यमाथि भोटिया जातिले बहुउद्देश्यीय बाँसको गुणगान गर्दै न्युङमाला न्युङसे नृत्य गर्दछन्।

0: सिक्किममा नेपाली सम्प्रदाय विभिन्न उपजातिहरूले बनिएको छ, जसको आफ्नै भाषा शैली, संस्कृति र लिपि छ। यही कुरोलाई प्रतिबिम्बित गर्दछ उनीहरूको आफ्नो लोक नृत्यले। उनीहरूको नृत्य समृद्धशाली र विभिन्न संस्कार झल्काउने किसिमका छन्। यसो हुँदा नेपालीको प्रत्येक नृत्यले जीवनको विभिन्न आयामहरूलाई झल्काउने गर्दछ। यही विषयलाई प्रस्ताउनुहुन्छ गायक तथा नृत्य प्रशिक्षक श्री नरेन गुरुङ।
1: हाम्रो जाति चाहिँ लोक संस्कृतिमा एकदमै धनाढ्य हो। ती मध्येहरूमा चाडबाडमा चलाउने मारुनी, बिहामा हुने हाम्रो संगिनी, व्रतहरूमा चलाइने बालन, दोलाखे, तामाङ सेलोको चाहिँ एउटा बिटिङ छ, एकदम त्यो चाहिँ पर्फेक्ट बिटिङ हो, जुन चाहिँ डम्फू बजाएर नाचिने चलन हो है। यसलाई भन्नुपर्दाखेरि चाहिँ अब 4/4 भन्छ, अर्थात करुवा तालमै त्यो आधारित छ। हो चुटके र झ्याउरे भन्ने जुन चाहिँ चिज छ, एउटा एउटै पर्छ र त्यसमा चाहिँ अब कुनै पनि भाका होस् त्यसमा त्यो भित्र बाँधिएर छिटो र छरितो घुम्नु, अर्थात त्यसलाई मजाले प्रस्तुति गर्नु। मारुनी नृत्यको खास विशेषताको कारण चाहिँ के छ भने, जोर मादलले, पूर्वौली मादल लिएर एउटा हात घुमाउँदै घुमाउँदै घुमाउँदै अर्कोपट्टि लैजाने र अर्को हात फेरि त्यसरी एक घुमाउँदै घुमाउँदै अर्कोपट्टि लैजाने है। एकदम त्यो स्लो बिटमा जब विलम्बित ख्याली बज्छ र जब विलम्बित सकिन्छ, विलम्बित सकेपछि जहिले पनि मादलले त्यसलाई जोडेर समालामा जोड्छन् है। समालामा जोडेपछि अलिकति फास्ट बिटिङ आउँछ, फास्ट बिटिङमा फेरि कम्बर मर्काई मर्काई मारुनीहरूले नाचेर है त्यसलाई एकदमै राम्रो प्रकारले प्रस्तुति गर्छ।
2: नेपाली समुदायको लोक नृत्यहरूमा एक अलगै स्थान ओगट्न सक्षम भएको लोक नृत्य हो चुटके। यो नृत्य मेला आदि वा खुशीको अवसरमा युवा युवती मिलेर आनन्द साथ माया प्रीति साटासाट गर्दै नाच्दछन्।

तामाङ सेलो तामाङ जातिको खुबै जोशिलो नृत्य हो, जहाँ खुट्टाको चापको पनि उत्तिकै महत्व हुन्छ। यसलाई डम्फु नाच पनि भनिन्छ। डम्फु हातले हिर्काएर बजाउने एक पारम्परिक वाद्य यन्त्र हो, जो नृत्य गर्दा खुट्टाको चापसँगै बजाइन्छ। खुबै खुसियालीको साथ अनि सजीवताको साथ यो नृत्य खुसीको अवसरमा नाचिन्छ।

मारुनी नृत्य नेपालीको खुबै पुरानो र प्रसिद्ध नृत्य हो। पुरानो दिनहरूमा मारुनी जो वास्तवमा स्त्रीको भूमिका भए तापनि पुरूषहरूले नै यो भूमिका निर्वाह गर्ने गर्थे भने आज नारी पात्रहरूले नै यो नृत्य गर्ने गर्दछन्। मारुनी विशेष गरी तिहारको अवसरमा नाचिन्छ। तिहारमा नृत्य टोलीहरू मारुनी नृत्य

प्रस्तुत गर्दै घर घर घुमेको देख्न पाइन्छ। मारुनीको गीत काव्य रूपी हुने गर्दछ भने मारुनी नृत्य गरेको खुबै सौभनीय पनि देखिन्छ। नृत्यको पुरानो परम्परालाई कायम गर्दै मारुनीले खुसियालीको क्षणलाई अझ प्रज्वलित बनाउँदछन्।

0: सिक्किमका जातिगत समुदाय विभिन्न परम्परा, विभिन्न भाषा, बोलीचाली र सांस्कृतिक पृष्ठभूमिको साथ एकअर्कामा समन्वय कायम गर्दै बसोबास गरेका छन्। यो अनेकतामा एकताको प्रतीक हो। शताब्दीदेखि नै मेलजोल राखेर सँगै बसोबासो गर्दै आएका यी तीन भिन्न भिन्न संस्कृतिहरू सिक्किमलाई संस्कृतिको दिशामा एक नयाँ गहिराई, एक नयाँ आयाम प्रदान गर्नको निम्ति एउटै धागोमा कहिले नछुटिने गरी उनेर बसेको छ।
1: नृत्य र संगीत सदैव एक सूत्रमा बाँधिएको हुन्छ, अनि त्यही नै यो सुन्दर प्रदेशको सांस्कृतिक धरोहर हो।
0: सिक्किमवासी संगीत र नृत्यलाई ईश्वरीय उपहार मान्दछन्। सायद यही कारण हो संगीत बिना जीवन यहाँ निसार र खल्लो लाग्दछ। जब जब याङजीको सुर, तम्बक सुत्साङको लय अनि मादलको ताल हिमाली पर्वत श्रृंखलाको शून्यतालाई भंग गर्दै गुन्जी उठ्छ, तब तब प्रत्येक हृदय रोमाञ्चित र प्रफुल्लित भई नाची उठ्दछ।

सिक्किमवासीको यही कामना छ कि संस्कृतिको यो सुमधुर संगम यहाँको निश्चल अविरल कलकल गर्दै बगिरहेको टिस्टा रंगीत जस्तै निरन्तर बगिरहोस् अनन्त अनन्तसम्म।

श्रोताहरूले भर्खरै सुन्दै हुनुहुन्थ्यो एक रूपक, विषय थियो संस्कृतिको तालबद्ध संगम, वाचक हुनुहुन्थ्यो बलमान सुब्बा र गौरी पाण्डे। श्रोता आउनुहोस् अब एउटा मिठो गीत सुनेर एकैछिन मनोरञ्जन गरौं।

कलाकार अनमोल गुरुङ र अस्मिता अधिकारीको आवाजमा रहेको यो गीत सुन्दा सुन्दै स्टुडियोको घड़ी अनुसार 7:25 हुनै लागेको छ। त श्रोताहरूले अब केही क्षणमै सुन्नुहुनेछ यसै केन्द्रबाट नेपालीमा समाचार। प्रतीक्षा साच्नुहोला।

0: यो आकाशवाणी हो। समाचार लेखनाथ भट्टराईबाट सुन्नुहोस्। शुरू गरौं अहिलेसम्मका मुख्य समाचारहरूबाट। आकाशवाणीको मन की बात कार्यक्रम मार्फत भारत आत्मनिर्भरताको यात्रामा गतिशील रहेको प्रधानमन्त्री नरेन्द्र मोदीको भनाई। भारतीय प्रधानमन्त्री मोदी र सेसेल्सका राष्ट्रपति हर्मिनी बीच द्विपक्षीय वार्ता, विभिन्न सम्झौताहरूमा हस्ताक्षर। विकसित भारतको लक्ष्य प्राप्तिका लागि ग्रामीण क्षेत्रको भूमिका महत्वपूर्ण हुने मन्त्री शिवराज सिंह चौहानको भनाई। अनि मेडिकल उपकरणहरूको अनुमति प्रक्रियालाई थप सरल र छिटो बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्यो नियम संशोधनको प्रस्ताव। अब समाचार विस्तारमा। आज आकाशवाणीको मन की बात कार्यक्रम मार्फत देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले आत्मनिर्भरताको यात्रामा गतिशील रहेको बताउनु भएको छ। सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले देशमै बनेको C-295 विमानको पहिलो सफल उडान र कोलकातामा नौसेनामा सामेल गरिएका स्वदेशी जहाजहरू आईएनएस दुनागिरी संशोधक र अग्रेको प्रशंसा गर्नुभयो। उहाँले डीआरडीओद्वारा सफल परीक्षण गरिएको लंग रेंज क्रूज मिसाइलका लागि पनि वैज्ञानिकहरूलाई बधाई दिनुभयो। मन की बात कार्यक्रममा श्री मोदीले हालै सम्पन्न अन्तर्राष्ट्रिय योग दिवसको चर्चा गर्दै विश्व योगासन च्याम्पियनशीपमा भारतले 102 स्वर्णसहित कुल 114 पदक जितेर शीर्ष स्थान हासिल गरेको जानकारी दिनुभयो। यसैगरी प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्र निर्माणमा जन सहभागिताको शक्ति भारतको सबैभन्दा ठूलो शक्तिमध्ये एक भएको बताउनु भएको छ। प्रधानमन्त्री मोदीले पश्चिम एशियाको युद्धकालीन परिस्थितिलाई ध्यानमा राख्दै आफूले गरेका आग्रहहरूलाई जनताले पूर्ण रूपमा पालना गरेर फेरि एकपटक यो भावनाको परिचय दिएको बताउनुभयो। उहाँले नागरिकहरूलाई सुन खरिद नगर्न, अत्यावश्यक बाहेकका वैदेशिक भ्रमण स्थगित गर्न र कार पुलिङको प्रयोग गर्न आग्रह गर्नुभएको थियो। साथै उहाँले किसानहरूलाई रसायनमुक्त खेतीको पालना गर्न पनि अनि प्राकृतिक मलको प्रयोग बढ़ाउन समेत अपील गर्नुभयो। प्रधानमन्त्री मोदीले प्रविधि र आर्टिफिशियल इन्टेलिजेन्सको युगमा मानवीय सृजनशीलतालाई जोगाउनु पर्नेमा जोड़ दिँदै नालन्दा विश्वविद्यालयले यसको मार्ग प्रशस्त गरेको र प्राचीन शास्त्रार्थको परम्परालाई पुनर्जीवित गर्दै नयाँ स्वरूपमा भारतको भविष्य निर्माण गरिरहेको उल्लेख गर्नुभयो।
1: नालन्दा विश्वविद्यालय ने शास्त्रार्थ की हमारी प्राचीन परंपरा को फिर से जीवन किया है। दूसरों के विचारों को धैर्य से सुनने और समझने की सीख भी इस शास्त्रार्थ की प्रक्रिया से मिलती है। मुझे खुशी है कि नालन्दा विश्वविद्यालय ने इसे अपने दीक्षांत समारोह का हिस्सा बनाया।
0: यसैगरी युवाहरूलाई आधुनिक प्रविधिसँग जोड्दै सांस्कृतिक सम्पदाको जगेर्ना गर्ने उद्देश्यले दिल्ली स्थित केन्द्रीय संस्कृत विश्वविद्यालयले आर्टिफिशियल इन्टेलिजेन्स र डाटा साइन्समा बीटेक कार्यक्रम शुरू गर्न लागेकोमा उहाँले खुशी व्यक्त गर्दै विद्यालयलाई शुभकामना दिनुभयो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र सेसेल्सका राष्ट्रपति प्याट्रिक हर्मिन बीच आज दिउँसो सेसेल्सको राजधानी भिक्टोरियामा द्विपक्षीय वार्ता सम्पन्न भएको छ। बैठकमा दुवै नेताहरूले द्विपक्षीय सहयोगका समग्र पक्षहरूको समीक्षा गर्नुका साथै आपसी हितका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयहरूमा विचार आदान प्रदान गर्नुभयो। यस क्रममा सेसेल्सले दिगो विकास र हरित वृद्धिका लागि पुर्याउनु भएको योगदानको कदर गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो देशको सर्वोच्च वातावरणीय सम्मान गार्डियन अफ द ब्लू होराइजनबाट विभूषित गरेको छ। संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन

0: गर्दै प्रधानमन्त्री मोदीले यस सम्मानबाट आफू र सम्पूर्ण भारतीय नागरिक गौरवान्वित भएको बताउनुभयो। उहाँले हिन्द महासागर सबैको साझा घर भएको उल्लेख गर्दै यसको सुरक्षा, दिगोपन र समृद्धि पनि सबैको साझा जिम्मेवारी भएको धारणा राख्नुभयो। यस सन्दर्भमा प्रधानमन्त्री मोदीले दुई देशबीचको दूरी कम गर्न डिजिटल प्रविधि एक प्रभावकारी माध्यम भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो,
1: हम डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर में भारत के सफल अनुभवों को सेशल के साथ साझा करेंगे और मुझे प्रसन्नता है कि आज यूपीआई को सेशल में लागू करने के लिए एमओयू किया जा रहा है।
0: यसैबीच प्रधानमन्त्री मोदीले जलवायु परिवर्तन सम्बन्धी कदमहरू निष्पक्षता, जिम्मेवारी र समानताद्वारा निर्देशित हुनुपर्ने बताउनु भएको छ।
1: एक्शन मस्ट बी गाइडेड बाई फेयरनेस, रिस्पोन्सिबिलिटी एन्ड इक्विटी। दिस इज द एसेन्स अफ क्लाइमेट जस्टिस। इन्डिया हेज सॉट टू लीड बाई एक्जाम्पल। ओभर द लास्ट डेकेड वी हेभ अन्डरटेकन वन अफ द वर्ल्ड्स लार्जेस्ट एक्सपान्सन of renewable energy. We have championed sustainable lifestyle through Mission Life, Lifestyle for Environment. Through our initiatives like International Solar Alliance, Coalition for Disaster Resilient Infrastructure, Global Biofuel Alliance and Ek Ped Maa Ke Naam. Hatti.
0: Samachar Akashvani Bata Sundai Hununcha. सेसेल्सको राष्ट्रसभालाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यही नै वास्तवमा जलवायु न्यायको मूल मर्म भएको उल्लेख गर्नुभयो। उहाँले भारत र सेसेल्स दुवै देशले विकास थप समावेशी होस् र अन्तर्राष्ट्रिय संस्थाहरूले वर्तमान यथार्थलाई प्रतिबिम्बित गरून् भन्ने चाहना राखेको कुरामा जोड़ दिनुभयो। सेसेल्सको राष्ट्रसभालाई सम्बोधन गर्ने आफू पहिलो भारतीय प्रधानमन्त्री हुन पाएकोमा गौरव व्यक्त गर्दै उहाँले सेसेल्सको सर्वोच्च नागरिक सम्मान गार्डियन अफ द ब्लू होराइजनबाट सम्मानित गर्नुभएकोमा त्यहाँका राष्ट्रपति र जनताप्रति आभार प्रकट गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी सेसेल्सको सर्वोच्च वातावरणीय सम्मान गार्डियन अफ द ब्लू होराइजनबाट विभूषित हुनुभएकोमा केन्द्रीय मन्त्रीहरूले बधाई ज्ञापन गर्नुभएको छ। यस अवसरमा गृहमन्त्री अमित शाहले यो सम्मान भारतको बढ़दो वैश्विक साख र पर्यावरण संरक्षणमा मुलुकले खेलेको अग्रणी भूमिकाको प्रतीक भएको बताउनुभयो। विदेश मन्त्री एस जयशंकरले यस सम्मानले जलवायु परिवर्तन विरूद्ध प्रधानमन्त्री मोदीको नेतृत्वलाई दर्शाएको उल्लेख गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले यो सम्मान प्रधानमन्त्री मोदीको दूरदर्शी नेतृत्वको परिणाम भएको र यसले विश्वमंचमा भारतको प्रतिष्ठालाई थप उचाइमा पुर्याएको बताउनुभयो। भारतका कृषि तथा किसान कल्याण र ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले विकसित भारत 2047 को लक्ष्य साकार पार्न ग्रामीण क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ। नयाँ दिल्लीमा आयोजित राष्ट्रिय ग्रामीण विकास सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो। मन्त्री चौहानले ग्रामीण श्रमिकहरूको जीविकोपार्जन सुरक्षा सुनिश्चित गर्दै ग्रामीण विकासलाई तीव्रता दिन विकसित भारत ग्रामीण योजना अन्तर्गत राज्यहरूको हिस्सासहित 1,51,000 करोड़ रूपियाँ भन्दा बढ़ीको व्यवस्था गरिएको जानकारी दिनुभयो। यस अवसरमा मन्त्री चौहानले ग्रामीण आन्तरिक लेखा परीक्षण पोर्टलको पनि शुभारम्भ गर्नुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल उपकरणहरूको अनुमति प्रक्रियालाई थप सरल र छिटो बनाउन मेडिकल डिभाइसेस नियम 2017 संशोधनको प्रस्ताव गरेको छ। विद्यमान नियम अनुसार मेडिकल उपकरणहरूलाई जोखिमका आधारमा क्लास एबीसीडी गरी चार श्रेणीमा विभाजन गरिएको छ, जसमा क्लास डीलाई सबैभन्दा बढ़ी जोखिमयुक्त श्रेणी मानिएको छ। हाल प्रत्येक श्रेणीका उपकरण उत्पादनको अनुमति प्रक्रियाका लागि निश्चित कानूनी समयसीमा तोकिएको छ। प्रस्तावित संशोधनले गुणस्तर सुरक्षा र प्रभावकारितामा कुनै सम्झौता नगरी ती समयसीमाहरूलाई घटाउने र द्रुत गतिमा नियामक स्वीकृति प्रदान गर्ने लक्ष्य राखेको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले भोलि नयाँ दिल्लीमा आयोजना हुने केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण परिषदको 16 बैठकमा एनिमिया मुक्त भारत अभियानका लागि नयाँ कार्य सञ्चालन निर्देशिका जारी गर्नुहुनेछ। यो नयाँ शुरूआत एनिमिया विरूद्ध देशको लड़ाईमा महत्वपूर्ण कोषेढुङ्गा साबित हुने विश्वास गरिएको छ, जसले यस अभियानलाई अझ व्यापक, जनकेन्द्रित र प्रविधिमा आधारित बनाउनेछ। विनाशकारी भूकम्पबाट प्रभावित भेनेजुएलाका लागि भारतले पठाएको सहयोग सामग्री त्यहाँ पुगेको छ। भारत सरकारले सञ्चालन गरेको अपरेशन अमिटाड अन्तर्गत पठाइएका राहत सामग्रीहरू भेनेजुएला पुगेका हुन्। भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरले सामाजिक सञ्जाल मार्फत यसको जानकारी दिँदै भारतले पठाएको फिल्ड अस्पताल इकाई राहत सामग्री, औषधि र चिकित्सा उपकरणहरूले भेनेजुएलाको भूकम्पपछिको राहत कार्यमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। भेनेजुएलाका हालै आएको विनाशकारी भूकम्पमा परि ठूलो संख्यामा मानवीय क्षति र विनाश भएपछि भारतले गत शुक्रबार अपरेशन अमिटाड शुरू गरेको थियो।

0: विश्वकै पहिलो खेलाड़ी बनेका छन्। आज भएको समूह जेको आफ्नो अन्तिम खेलमा अर्जेन्टिनाले जोर्डनलाई 3 विरूद्ध 1 गोल अन्तरले पराजित गर्यो। उक्त खेलको 80 मिनटमा मेसीले फ्री किक मार्फत उत्कृष्ट गोल गरेका थिए। अन्त्यमा मुख्य समाचार फेरि एकपल्ट। आकाशवाणीको मन की बात कार्यक्रम मार्फत भारत आत्मनिर्भरताको यात्रामा गतिशील रहेको प्रधानमन्त्री नरेन्द्र मोदीको भनाई। भारतीय प्रधानमन्त्री मोदी र सेसेल्सका राष्ट्रपति हर्मिनी बीच द्विपक्षीय वार्ता, विभिन्न सम्झौताहरूमा हस्ताक्षर। विकसित भारतको लक्ष्य प्राप्तिका लागि गाउँको भूमिका केन्द्रित हुनुपर्ने मन्त्री शिवराज सिंह चौहानको भनाई। अनि मेडिकल उपकरणहरूको अनुमति प्रक्रियालाई थप सरल र छिटो बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरियो नियम संशोधनको प्रस्ताव। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।
1: सहकारिता विभाग सिक्किम सरकारको तर्फबाट यहाँहरू सबै सबैलाई शुभकामना।
2: सहकारी सप्ताह 2026 स्वागत छ। 29 जुनदेखि 6 जुलाईसम्म सहकारिता मन्त्रालयको 5 वर्षे उपलब्धि तथा सहकारिताको समृद्ध यात्रालाई सँगै मनाऊ। शुभारम्भ तथा प्रतिज्ञा दिवसदेखि प्याक्स परिवर्तन दिवस, कृषक सम्मान दिवस, एआई तथा प्रविधि दिवस, सहकार सम्वाद दिवस, हरित सहकारी दिवस, नवीन पुस्ता सहकारी दिवस हुँदै राष्ट्रिय सहकारी महोत्सवसम्म हामी सबै सहकारिताको यात्रामा एकताबद्ध बनाऊ। सहकारी सप्ताह 2000 सफल बनाऊ।
1: सहकारिता विभाग सिक्किम सरकारद्वारा जनहितमा जारी।
3: कम ब्याज पे लोन चाहिए, वो भी ऐप से? वाह!
4: अनजान ऐप से बचें।
5: आरबीआई कहता है,
4: जानकार बनिए, सतर्क रहिए।
6: मिडियम वेभको 213.7 मिटर तदनुसार 1404 किलोहर्जको तरंगमा हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै 103 मेगाहर्ज एफएम कञ्चनजंघा एवं न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि हजुरहरूले हामीलाई सुनिरहनु भएको छ। श्रोता, अब प्रस्तुत छ हजुरहरूकै पत्रमा आधारित मनोरञ्जनात्मक कार्यक्रम हिन्दी अनुरोध संगीतको। आकाशवाणी गान्तोक सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत तथा न्यानो अभिवादन जनाउँदै प्रस्तुत छ यो पहिलो गीत। चलचित्र एनिमलबाट कलाकार अरिजित सिंहको स्वरमा र यस गीतको निम्ति हामीलाई पत्रचार गर्नु भएको छ टीडी मल्होत्रा, प्रतीक मल्होत्रा, ऋतिक मल्होत्रा र अनिल शर्माले सेक्टर 6-7 मोहाली चण्डीगढबाट। तश्रोता, स्वीकार्नुहोस् कार्यक्रमको यो पहिलो प्रस्तुति।

हिन्दी अनुरोध संगीत कार्यक्रमलाई अगाडि बढ़ाउने क्रममा चलचित्र दिवानाबाट कलाकार कुमार सानुको स्वरमा सजिएको यो गीत सुनाउन गइरहेका छौं र यस गीतको निम्ति हामीलाई पत्र पठाउने नियमित श्रोता हुनुहुन्छ राले खेसे पूर्व सिक्किमबाट लोटन कोइराला र उहाँले यो गीत नाम्ची निवासी मनिषा शर्मालाई सुनाउन चाहनु भएको छ। त श्रोता स्वीकार्नुहोस् यो कार्यक्रमको अघिल्लो प्रस्तुति।

हिन्दी अनुरोध संगीतको कार्यक्रमलाई अघि बढ़ाउँदै हामी लिएर आएका छौं अघिल्लो चरणमा चलचित्र क्रिस 3 कलाकार जुबिन गर्गको स्वरमा सजिएको यो गीत। श्रोता स्वीकार्नुहोस् यो अघिल्लो प्रस्तुति।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणी गान्तोकबाट कार्यक्रम हिन्दी अनुरोध संगीत। कार्यक्रमको अघिल्लो चरणमा सुन्नुहुनेछ चलचित्र मेट्रो इन दिनोबाट कलाकार अजित सिंहको स्वरमा रहेको यो गीत। र यस गीतको निम्ति हामीलाई अनुरोध गर्नुहुने श्रोता हुनुहुन्छ देताङ पश्चिम सिक्किमबाट विशाल नेपाल। त श्रोता, स्वीकार्नुहोस् यो प्रस्तुति।

श्रोता, हामी यस कार्यक्रमको अन्तिम चरणमा आइपुगिसकेका छौं र यो अन्तिम चरणमा यो अन्तिम गीत हामीले लिएर आएका छौं चलचित्र तुम्मिलेबाट कलाकार नीरज श्रीधरको स्वरमा सजिएको यो गीत। त श्रोता, स्वीकार्नुहोस् यो अन्तिम प्रस्तुति।

0: हस्त श्रोता, अहिलेलाई भने हिन्दी अनुरोध संगीतको कार्यक्रममा समेटिएका गीतहरू यही समाप्त हुँदछन्। अहिलेलाई यस कार्यक्रमबाट बिदा चाहन्छौ। नमस्कार।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
2: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
0: हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, अब प्रस्तुत छ मन की बात कार्यक्रमको 135 भागको नेपाली संस्करण।
1: मेरा प्यारा देशवासीहरू, नमस्कार। मन की बातमा एकपटक तपाईहरूसँग जोडिन पाउँदा मलाई अत्यन्तै आनन्द भइरहेको छ। 2026 आधा साल बित्नै लागेको छ। यी 6 महिनामा हामीले मन की बातमा देशवासीहरूका अनेकौं उपलब्धिमाथि चर्चा गर्यौं। जूनमा पनि देशले केही यस्तै उपलब्धिहरू हासिल गरेको छ जसले हरेक देशवासीलाई गर्वले भरिदिन्छ। यी सफलताहरू देशको सुरक्षा अनि आत्मनिर्भरतासँग जोड़िएका छन्। हालै मैले कोलकातामा नौसेनासँग जोड़िएको एउटा कार्यक्रममा सामेल हुने अवसर पाए। त्यस आईएनएस दुनागिरी, आईएनएस संशोधक अनि आईएनएस अग्रयलाई भारतीय नौसेनाको बेड़ामा सामेल गरियो। यी सिप्सको डिजाइन अनि म्यानुफ्याक्चरिङसम्म सबै कुरा स्वदेशी हुन्। साथीहरू, जूनको महिनामा एभिएसन सेक्टरमा पनि देशले एउटा ठूलो सफलता पाएको छ। C-295 यो विमान मेड इन इण्डिया हो र C-295 विमानले आफ्नो पहिलो उडान पूरा गरेको छ र यस्ता 40 विमान भारतमा बनाइँदैछ। यसबाट एमएसएमई अनि एरोस्पेस सेक्टरले नयाँ शक्ति पाइरहेको छ, रोजगारीको अवसर बढ़िरहेको छ र आत्मनिर्भर भारतको संकल्प पनि प्रबल बनिरहेको छ। यसै महिना डीआरडीओले स्वदेशी लङ रेन्ज ल्याण्ड अट्याक क्रूज मिसाइलको पनि सफल परीक्षण गर्यो। यसलाई डीआरडीओको ल्याबोरेटोरीज अनि इण्डियन इण्डस्ट्रीज पार्टनर्सले मिलेर बनाएका हुन्। अर्थात आज समुद्रदेखि लिएर आकाशसम्म हाम्रो भारत बढ़ी सुरक्षित अनि आत्मनिर्भर बनिरहेको छ। साथीहरू, जूनमा एउटा अर्को आयोजना भयो जसमा सम्पूर्ण विश्व भारतको प्रयाससँग जोड़ियो र यो कार्यक्रम थियो अन्तर्राष्ट्रिय योग दिवस। यसपटक विश्वको 2500 भन्दा धेरै ठाउँमा योगका अनेकौं विविध कार्यक्रम भयो। हाम्रो देशमा करोड़ौं मानिसले ठाउँ ठाउँमा योग कार्यक्रममा भाग लिए। यस महिना अहमदाबादमा आयोजित विश्व योगासन च्याम्पियनशीपको पनि ठूलै चर्चा भयो। यसमा भारतले कुल 114 पदक जित्यो, जसमा 102 गोल्ड मेडल पनि सामेल छन्। भारत यस च्याम्पियनशीपको पदक तालिकामा पहिलो स्थानमा रह्यो। म सबै विजेता खेलाड़ीहरूलाई धेरै धेरै बधाई दिन चाहन्छु। साथीहरू, कुनै पनि राष्ट्रको आत्मा उसको जनमानस हुन्छ र जब त्यस देशका जनमानसले कुनै संकल्प लिन्छ तब कुनै पनि शक्तिले उसलाई आफ्नो लक्ष्यबाट डगमगाउन सक्दैन। राष्ट्र निर्माणमा जनभागीदारिताको यो ताकत भारतको धेरै ठूलो पूँजी हो र यस जनभागीदारिताको हामीले बारम्बार अनुभव गरिरहेका छौं। साथीहरू, पश्चिम एसियामा बनेको युद्धको स्थितिलाई ध्यानमा राख्दै मैले देशवासीहरूलाई केही आग्रह गरेको थिए। मैले जहाँसम्म सम्भव हुन्छ केही समयका लागि गोल्ड खरिद गर्नबाट जोगिनु भनेको थिए। मानिसहरूलाई भनेको थिए विदेशमा छुट्टी मनाउनबाट जोगिनु। मैले मानिसहरूलाई कार पुलिङलाई बढ़ावा दिन अपील गरेको थिए। मैले किसानहरूलाई

केमिकल मुक्त खेतीका लागि खेत बचाउनका लागि र प्राकृतिक मल धेरै भन्दा धेरै उपयोग गर्न आग्रह गरेको थिए। साथीहरू, म देशका हरेक नागरिक प्रति आभारी छु। मेरो अपीललाई उनीहरूले समर्थन मात्र नगरेर हरेक तर्फबाट त्यसमा आफ्नो सहयोग गरिरहेका छन्। मलाई कयौं परिवारले सन्देश पठाएर आफ्नो अनुभव साझा गरेका छन्। कति परिवारले तय गरेका छन् घरको विवाहमा यस पटक सुन खरिद गर्ने छैनन्, आवश्यक परे पुराना सुनलाई रिसाइकल गरी नयाँ गहना बनाउनेछन्। कति मानिसले सोशियल मीडियामा यो पनि लेखेका छन् कि कसरी उनीहरूले यस पटक विदेश यात्रालाई टारिदिए। साथीहरू, कार पुलिङलाई लिएर पनि मानिसहरूले अनेकौं अनुभव साझा गरेका छन्। जुन मानिस हरेक दिन एकै दिशामा आफ्नो वाहनमा जाने गर्थे, जब उनीहरू एकसाथ जान थालेका छन्, मानिसहरूले हर सम्भव बस अनि मेट्रोको उपयोग गरिरहेका छन्। यसबाट पेट्रोल अनि डिजलको बचत भइरहेको छ। यसै गरी देशको अलग अलग हिस्सामा प्राकृतिक मलको खपत बढ़ेको पनि खबर आइरहेको छ। साथीहरू, मलाई यस कुराको खुशी छ, यस ग्लोबल क्राइसिसलाई हामी भारतीयले मिलेर सामना गरिरहेका छौं। मलाई विश्वास छ जनभागीदारिताको यस शक्तिले हामीलाई बल दिनेछ, हामीलाई सफल बनाउनेछ। मेरा प्यारा देशवासीहरू, हाम्रो देशमा जन्मदिन, विवाह, पारिवारिक कार्यक्रम हुनका साथै पूरा समाजको पनि उत्सव हुने गर्दछ। हरेक परिवारले चाहन्छ कि उसको खुशी अरूसँग पनि साझा होस्। मानिसहरूले अतिथिलाई उपहार पनि दिन्छन्। साथीहरू, महाराष्ट्रको नान्देडमा एउटा परिवारले आफ्नो खुशी बाँड्नका लागि यस्तो काम गरेको छ जुन चर्चाको विषय बनेको छ। यहाँ नान्देडको बहादुरपुरा गाउँमा पेठकर परिवार बसोबासो गर्छन्। यस परिवारले सोचे कि यदि खुशी बाँड्नु नै हो भने यस्तो चीज दियोस् जुन कठिन घड़ीमा कुनै परिवारको सहारा बन्न सकोस्। आफ्नो घरमा विवाहको अवसरमा यस परिवारले गाउँका करिब 3,500 मानिसका लागि दुर्घटना बीमाको व्यवस्था गरेको छ। हरेक व्यक्तिलाई 1,00,000 रूपियाँको बीमा कभर दिएको छ। यस पहलका पछिको भावना एकदमै स्पर्श गर्ने किसिमको छ। परिवारले देखेको थियो कि दुर्घटनापछि परिवारले आर्थिक कठिनाईको सामना गर्नुपर्दछ। यस्तो समयमा एउटा सानो सहायता पनि धेरै ठूलो सम्बल बन्न जाँदछ। साथीहरू, सरकारले देशका करोड़ौं परिवारसम्म सुरक्षाको कवच पुर्याइरहेको छ। प्रधानमन्त्री सुरक्षा बीमा योजना अन्तर्गत सालेनी केवल 20 रूपियाँ प्रिमियम, अर्थात केवल एक सालको 20 रूपियाँको प्रिमियम, त्यसमाथि 2,00,000सम्मको दुर्घटना बीमा पाइन्छ। अहिलेसम्म यस योजनामा 58 करोड़ भन्दा धेरै मानिस जोड़िसकेका छन्। यसमा करिब 28 करोड़ हाम्रा आमा, बहिनी, छोरीहरू छन्, महिलाहरू छन्। योजनाबाट पीड़ित परिवारहरूले अहिलेसम्म जुन हिस्सा प्राप्त गरेको छ, 3,700 करोड़ रूपियाँ भन्दा धेरैको सहायता पाइसकेका छन्। साथीहरू, यसै गरी प्रधानमन्त्री जीवन ज्योति बीमा योजना पनि त्यति नै अहम छ। यस योजनाले व्यक्तिको दुखद मृत्यु भए उसको परिवारलाई 2,00,000 रूपियाँको बीमा कवर प्रदान गर्दछ। यसको वार्षिक प्रिमियम केवल 436 रूपियाँ छ, अर्थात एक दिनको मुस्किलले 1.5 रूपियाँ। यस योजनामा अहिलेसम्म 27 करोड़ भन्दा धेरै मानिस जोड़िसकेका छन्, जस अन्तर्गत देशका करिब 11,00,000 परिवारले करिब 22,000 करोड़ रूपियाँको सहायता पाइसकेका छन्। यो आँकडा धेरै ठूलो हो। यस आँकडाको पछि लाखौं परिवारका आआफ्ना कथा छन्। कहीँ कुनै आमाले बच्चाको पढ़ाई जारी राख्न सहायता पाइरहेका छन्, कतै कुनै पत्नीले घरको जिम्मेवारी सम्हाल्न सहारा पाइरहेका छन्। साथीहरू, कयौं पटक धेरै ठूलो सुरक्षाको शुरूआत अति नै सानो राशि अनि एउटा सानो कदमबाट हुन सक्दछ। सानो निर्णयले पनि ठूलो परिवर्तन ल्याउँदछ। मेरो तपाईहरू सबैलाई आग्रह छ, आफ्नो परिवारमा यी योजनाहरूको जानकारी अवश्य साझा गर्नुहोला। मेरा प्यारा देशवासीहरू, मन की बातमा अब कुरा एउटा यस्तो विषयको छ जुन हजारौं साल पुरानो छ। हजारौं सालदेखि मानव समाजमा घर जमाएर बसेको छ। यो विषय हो अन्धविश्वासको। अन्धविश्वास कयौं पटक केवल एउटा गलत धारणा हुँदैन, यसले डर उत्पन्न गर्दछ र जब डर मनमा हावी हुँदछ तब मानिसले सत्य देख्न बन्द गरिदिन्छ। अन्धविश्वासमा डुबेका मानिसले फेरि बिना तर्कको, बिना सत्य जानी यस्तो फैसला लिन थाल्छन् जसको कुनै ठूलो नोक्सानी हुने गर्दछ। त्यही समाजमा यस्ता मानिस पनि हुन्छन् जसले विज्ञान, अनुभव अनि तर्कको आधारमा ती धारणाहरूलाई चुनौती दिन्छन्। अन्धविश्वासदेखि विश्वाससम्मको यो यात्रा सजिलो हुँदैन र आज म यस्तै एउटा सफल यात्राबारे तपाईहरूलाई बताउन चाहन्छु। साथीहरू, आसममा एउटा पक्षी पाइन्छ, त्यस पक्षीको नाम हो हर्गिला। हर्गिला एउटा दुर्लभ पक्षी हो, यसले प्रकृतिलाई स्वच्छ राख्न अहम भूमिका खेल्दछ। तर आसामको केही इलाका

आमा लामो समयसम्म यसलाई अशुभ मानिन्थ्यो। मानिसहरूले यसलाई आफ्नो वरिपरि देख्न मन पराउँदैनथे। कयौं पटक ती रूखहरू काटिदिन्थे जसमा हरगिलाले गुण बनाएको हुन्थ्यो। सोच्नुहोस्, एउटा यस्तो पंक्षी जसले पर्यावरणको सफाईमा मदत गर्दछ, त्यही हरगिला मानिसहरूको डरको शिकार बन्न पुगेको थियो। यसैबीच जीव वैज्ञानिक पूर्णिमा देवी बर्मनले यो सबै देखिन्। उनले मानिसहरूको मनमा बसेको गलत धारणा बदलिने संकल्प लिइन्। उनले महिलाहरूसँग कुरा गरिन्। उनले मानिसहरूलाई विज्ञानको आधारमा कुरा बुझाइन्। विस्तारै विस्तारै महिलाहरू यस अभियानमा जोड़िन थाले। फेरि एउटा ठूलो परिवर्तन शुरू भयो। जुन पंक्षीलाई कुनै समय अशुभ मानेर भगाउने गरिन्थ्यो, त्यही गाउँको पहिचान बन्न थाल्यो। हजारौं ग्रामीण महिला हरगिलालाई बचाउनका लागि अघि आए। आज उनीहरू हरगिला आर्मीको नामले जानिन्छन्। यी महिलाहरूले समाजका साथ संघर्ष पनि गरे, समाजलाई सम्झाउनका लागि दिनरात काम गरे अनि अन्धविश्वासलाई पछि छोडेर छाडे। उनीहरूले देखाए, जब सही जानकारी पुर्याइन्छ तब वर्षौं पुराना सोच पनि परिवर्तन गर्न सकिन्छ। साथीहरू, म प्राय भन्ने गर्छु, जसले खेल्छ ऊ खेल्छ। आज देशमा यस्ता युवाहरूको संख्या धेरै तेजीका साथ बढ़िरहेको छ, जसले खेलिरहेका छन् अनि खेली पनि रहेका छन्। पहिलेको तुलनामा अहिले कहीँ धेरै युवाले खेललाई करियरको रूपमा अप्नाइरहेका छन्। मैले नागाल्याण्डको दुई यस्ता प्रयासबारे जानकारी पाएको छु, जुन अति नै रोचक छ। पहिलो प्रयास हो नागाल्याण्ड बेबी लिग। नाम सुनेर तपाईहरूलाई लाग्दो हो यो साना बच्चाहरूको कुनै साधारण लिग होला, तर यस्तो होइन। यो पाँचदेखि दस बाह्र सालको आयुका साना बच्चाहरू फूल जस्ता बच्चाहरूको एउटा असाधारण लिग हो, र यो बच्चाहरूको फुटबल खेलाड़ीको एउटा यस्तो लिग हो जसले उनीहरूको गति अनि प्रतिभाका लागि उनीहरूलाई प्रेरित पनि गर्दछ र उनीहरूको पहिचान पनि बनाउँदछ। यसको शुरूआत नागाल्याण्डका धेरै भन्दा धेरै बच्चालाई फुटबलसँग जोड्नका लागि गरिएको थियो। पाँचदेखि बाह्र वर्षसम्मका केटा अनि केटीहरूले यसमा हिस्सा लिन सक्छन्। यस लीगले तीन वर्ष पूरा गरिसकेको छ। यस लीगको बच्चाहरूको मनमा धेरै राम्रो प्रभाव परेको छ। साथीहरू, नागाल्याण्डमा अर्को एउटा प्रयास भइरहेको छ। यसको नाम हो नागाल्याण्ड वुमन फुटसल लीग, र तपाईँका लागि यो फुटसल एउटा नयाँ नाम हुन सक्छ। म तपाईहरूलाई बताउन चाहन्छु, फुटसललाई इन्डोर फुटबल पनि भनिन्छ। यसमा एक टीममा केवल पाँचजना खेलाड़ी हुन्छन्। खेलको मैदान पनि फुटबलको मैदान भन्दा धेरै सानो हुन्छ, यसकारण खेलाड़ीहरूले तेज गतिमा फैसला लिन पर्ने हुन्छ। उनीहरूले आफ्नो टेक्निक अनि स्किल उत्तम रूपमा प्रयोग गर्नुपर्छ। नागाल्याण्डको वुमन फुटसल लीगले हाम्रा छोरीहरूलाई आफ्नो प्रतिभा देखाउने राम्रो अवसर दिइरहेको छ। म यस्तो पहलका लागि नागाल्याण्डका मानिसहरूको सराहना गर्न चाहन्छु। यस्ता प्रयासले देशका अन्य भागलाई पनि प्रेरणा दिदछ। साथीहरू, यो टेक्नोलोजीको युग हो। हरेक दिन नयाँ रिसर्च भइरहेको छ, नयाँ नयाँ एआई इनोभेशन्स अघि आइरहेका छन्। यस समयमा एउटा प्रश्न अति नै महत्वपूर्ण छ, मानिसहरूको क्रिएटिभिटीलाई कसरी बचाएर राख्नुपर्ने, नयाँ टेक्नोलोजीका साथ अघि बढ़दै हामी आफ्नो जरासँग कसरी जोड़िएर रहने, यी प्रश्नहरूको समाधान खोजेको छ नालन्दा विश्वविद्यालयले। हजारौं साल पुराना हाम्रो नालन्दा विश्वविद्यालयले अब नयाँ अवतारका रूपमा भारतको भाग्य कोरिरहेको छ। दुई साल अघि मैले नालन्दा विश्वविद्यालयको नयाँ परिसर लोकार्पण गर्ने अवसर पाएको थिए। नालन्दा विश्वविद्यालयले शास्त्रार्थको आफ्नो प्राचीन परम्परालाई फेरि जीवन्त बनाएको छ। शास्त्रार्थ केवल आफ्नो कुरा राख्ने माध्यम होइन, यो वाद सम्वाद अनि मन्थनको एउटा अनुशासित प्रक्रिया हो। यसमा तर्कका साथ तथ्यका साथ आफ्नो कुरा भन्न अति नै आवश्यक हुन्छ, र त्यसमा तपाईँको विज्ञता हुन आवश्यक हुन्छ। अरूको विचारलाई धैर्यका साथ सुन्ने र बुझ्ने पाठ पनि यसै शास्त्रार्थको प्रक्रियाबाट पाइन्छ। नालन्दा विश्वविद्यालयले यसलाई आफ्नो दीक्षान्त समारोहको हिस्सा बनाएकोमा मलाई खुशी लागेको छ। यसमा भाग लिने करिब आधा स्टुडेन्ट्स अन्य देशबाट आएका थिए। एउटा प्राचीन परम्परालाई आजको समयसँग जोड्ने यो प्रयास अति नै सराहनीय छ। म यसका लागि नालन्दा विश्वविद्यालयलाई धेरै धेरै बधाई दिन चाहन्छु। म देशका अन्य विश्वविद्यालयलाई पनि आग्रह गर्न चाहन्छु कि यस्तो पहलमाथि विचार गरियोस्। साथीहरू, जरासँग जोड़िएर युवाहरूलाई नयाँ टेक्नोलोजीका साथ तयार गर्ने एउटा अर्को राम्रो प्रयास भइरहेको छ। दिल्ली स्थित सेन्ट्रल संस्कृत युनिभर्सिटीले आर्टिफिसियल इन्टेलिजेन्स र डाटा साइन्समा बीटेक प्रोग्राम शुरू गर्न गइरहेको छ। यो आधुनिक टेक्नोलोजीलाई भारतको पारम्परिक ज्ञानसँग जोड़ने दिशामा एउटा महत्वपूर्ण कदम हो।
यसबाट भारतीय भाषाहरूका लागि नयाँ

0: एआई टूल्स तयार गर्नमा मदद पुग्नेछ। हाम्रा प्राचीन ग्रन्थ अनि पाण्डुलिपिहरूलाई डिजिटल रूपमा संरक्षित गर्ने कामले पनि नयाँ गति पाउनेछ। म सेन्ट्रल संस्कृत युनिभर्सिटीलाई यस प्रयासको निम्ति धेरै धेरै शुभकामना दिन चाहन्छु। साथीहरू, आज भारतीय संस्कृति विश्वको अलग अलग ठाउँमा पुगिरहेको छ। हाम्रा गीत संगीत अनि अध्यात्मलाई विश्वभरिका मानिसहरूले जानिरहेका छन्, अपनाइरहेका छन्। भारतदेखि हजारौं किलोमिटर टाढा क्यारेबियन सागरमा डोमिनिकन रिपब्लिक नामको एउटा देश छ। त्यहाँ भारतीयहरूको संख्या करिब 100 छ, सायद यो भन्दा पनि कम्ती हुन सक्छ। त्यसो भए तापनि भारतीय संस्कृति अनि अध्यात्मसँग जोड़िएको एउटा धेरै राम्रो प्रयास त्यहाँ भइरहेको छ। त्यहाँ स्पेनिस बोल्ने केही मानिसले एउटा टीम बनाएको छ। यस टीमको नाम हो ब्रह्म कमल डोमिनिकाना। टीमका सदस्यहरू मिलेर वैदिक साहित्यको अध्ययन गर्छन्। उनीहरूले वैदिक मन्त्रको उच्चारण पनि सिकिरहेका छन्। उनीहरूले यसको कुनै फर्मल ट्रेनिङ पाएका छैनन्, तर उनीहरूले अडियो रिकर्डिङ सुनेर वैदिक मन्त्रहरूको सही उच्चारण सिकेका छन्। आज उनीहरू कयौं मन्त्र धेरै राम्ररी जाप गर्न सक्छन्। यसमा पुरूष सूक्तम, श्री सूक्ष्म, श्री रूद्रम, दुर्गा सूक्तम अनि देवी महातम्यम सामेल छन्। भारतदेखि यति टाढा रहे तापनि हाम्रो परम्परा सिक्ने उनीहरूको यो प्रयास अति नै प्रेरक छ। म ब्रह्म कमल डोमिनिका र यसका सबै सदस्यलाई उनीहरूको प्रयासका लागि शुभकामना दिन चाहन्छु। म यस्ता सबै मानिसहरूको हृदयबाट सराहना गर्न चाहन्छु जसले भारतीय संस्कृतिलाई विश्वभरि लोकप्रिय बनाउन निरन्तर प्रयास गरिरहेका छन्। मेरा प्यारा देशवासीहरू, मेघालयको पहिचान बादलबाट छ, सुन्दर दृश्यबाट छ। जो मेघालय जान्छन् उसलाई त्यहाँका मानिसहरूको आफ्नोपन लामो समयसम्म याद रहने गर्दछ। तर मेघालयको एउटा अर्को विशेषता छ जसको म आज मन की बातको बीचमा तपाईहरूसँग चर्चा गर्न चाहन्छु। यो हो मेघालयको रूट ब्रिज। बाटो बुझाउने रूट होइन, जरा बुझाउने रूट। यी रूट ब्रिजहरूको कथा पनि अति नै रोचक छ। यस्तो ब्रिज केही दिन वा केही वर्षमा बनिँदैन, यसलाई तयार गर्न कयौं दशक लाग्दछ। रबरका रूखहरूको जरालाई विस्तारै विस्तारै दिशा दिइन्छ। यी जराहरूलाई जलधाराको पारी लगिन्छ। समयका साथै त्यहाँ जराले एउटा बलियो ब्रिजको रूप लिन्छ। यी ब्रिजहरूको अर्को विशेषता पनि छ, यो जीवित ब्रिज हुन्छ। समय बित्दै जाँदा यो अझ बलियो बन्दछ। यसमा मेघालयका मानिसहरूको सृजनशीलता देखिन्छ। यसका पछाडि वर्षौंको धैर्य अनि प्रकृतिप्रति गहिरो सम्मान छ। यस्ता ब्रिजले मनुष्यले प्रकृतिका साथ मिलेर कति अद्भुत चीज बनाउन सक्छ भन्ने बताउँछ। यो हाम्रो देशको यस धरतीको धरोहर हो। अब भारतले मेघालयको रूट ब्रिजहरूलाई युनेस्को वर्ल्ड हेरिटेज साइट नेटवर्कमा सामेल गराउनका लागि आवेदन गरेको छ। साथीहरू, क्लाइमेट चेन्जका कारण यी रूट ब्रिजहरूका सामु कयौं चुनौती पनि आएको छ। यस्ता समयमा मेघालयका मानिसहरूले यस प्राकृतिक धरोहरहरूको संरक्षणको जिम्मेवारी पनि राम्ररी निर्वाह गरेका छन्। पहिले यस्ता ब्रिजहरूको संख्या कति छ भन्ने पत्तो लगाउन पनि सजिलो थिएन। स्थानीय मानिसहरूले स्वयं नै यसको गन्ती शुरू गरेका छन्। त्यसपछि समुदायले यी ब्रिजहरूको हेरचाहको जिम्मेवारी सम्हाले। आज स्थानीय मानिसहरूले 120 भन्दा धेरै रूट ब्रिजको देखरेख गरिरहेका छन्। केही टीमले हरेक साल यी पुलहरूको स्थितिको जाँच गर्दछन्। केही मानिसले वरिपरिको इलाकालाई बलियो बनाउनका लागि नर्सरी पनि तयार गरेका छन्। यस प्रकारले यसको संरक्षणका लागि एउटा पूरा इकोसिस्टम तयार भएको छ। तपाईहरूले देख्नुभयो होला, यस वर्ष हेली वार्जीलाई पद्म अवार्डले सम्मानित गरियो। उनले आफ्नो जीवनको 50 भन्दा धेरै वर्ष यी रूट ब्रिजहरूको हेरचाहमाथि लगाए। उनको समर्पण हामी सबैको निम्ति प्रेरणादायक छ। साथीहरू, तपाईहरूले अहिले यी रूट ब्रिजहरूको यात्रा गर्नुभएको छ भने त्यसको तस्विर सोशियल मीडियामा अवश्य साझा गर्नुहोला। तपाईँको तस्विरहरूले अरू मानिसलाई मेघालयको यस अनौठो धरोहरबारे जान्न प्रेरित गर्नेछ। मेरा प्यारा देशवासीहरू, हामी सबै चाहन्छौ हाम्रो गाउँ सफा सुग्घर होस्, हाम्रो शहर सुन्दर देखियोस्। तर सायदै कहिले रोकेर सोच्ने गरिन्छ कि हाम्रो वरिपरि जुन फोहोर जम्मा हुन्छ त्यसलाई कसले सफा गर्दछन्? अधिकांश मानिसले त यो अरू कसैको जिम्मेवारी हो, उनीहरूले नै सफा गर्नेछन् भनी मान्ने गर्दछन्। तर हामी बीच केही यस्ता मानिस पनि हुन्छन् जसले हामीलाई आफ्नो सोचद्वारा धेरै प्रेरित गर्छन्। मैले मध्य प्रदेशको राजगढ़ जिल्लाको ब्यावराका केही बहिनीहरूबारे जान्ने अवसर पाए। उनीहरूले वरिपरि फैलिएका प्लास्टिकको फोहोर हटाउने संकल्प लिएका छन्। अरू कोही आएर परिवर्तन ल्याउनेछन् भनी सोचेनन्। उनीहरू स्वयंले शहरबाट प्लास्टिकको फोहोर अनि खाली बोतलहरू भेला गर्न शुरू गरे। बिस्तारै यो प्रयास अघि बढ़दै गयो र त्यस प्लास्टिकलाई इको ब्रिक्समा परिणत गर्न थालियो। आज त्यस इको ब्रिक्सको उपयोग सार्वजनिक स्थानहरूलाई सुन्दर बनाउनका लागि गरिँदैछ। राजगढ़मा पछिल्लो केही महिनामा सैकड़ौं किलो प्लास्टिकलाई रिसाइकल गरी त्यसको उत्तम उपयोग गरिएको छ। अर्थात जुन प्लास्टिकले पहिले शहरमा प्रदूषण फैलाउँथ्यो आज त्यसले ती बहिनीहरूको प्रयासबाट शहरलाई सुन्दर बनाउन योगदान पुर्याइरहेको छ। म ब्यावराका सबै बहिनी अनि यस अभियानसँग जोड़िएका साथीहरूलाई बधाई दिन चाहन्छु। मेरा प्यारा देशवासीहरू, मलाई कयौं मानिसहरूले पत्र लेखेर एउटा खास विषयमा कुरा गर्न सुझाव पठाएका छन्। यो विषय गणेश उत्सवसँग जोड़िएको छ। उसै त गणेश उत्सवका लागि अहिले धेरै समय बाँकी छ। तर मानिसहरूले के आग्रह गरेका छन् भने यस विषयमा अहिले नै कुरा हुन पर्नेछ। वास्तवमा गणेशजीको मूर्ति बनाउने काम धेरै अघि शुरू गरिन्छ। मूर्ति बनाउने व्यक्ति मूर्तिको व्यापारसँग जोड़िएका मानिसहरू अहिलेदेखि नै सक्रिय हुन्छन्। यसैले मेरो तपाईहरू सबैसँग एउटा आग्रह छ, तपाईले प्रयास गर्नुहोस्। तपाईको घर, सोसाइटी वा वरिपरिका ठाउँमा गणपति बाप्पाको जुन मूर्ति स्थापित हुन्छ त्यो हाम्रो देशको माटोबाट बनेको होस् र हाम्रा आफ्नै कुमारले अनि स्थानीय कलाकारहरूको हातबाट तयार भएको होस्। जुन मानिसले गणेशजीको मूर्ति बनाउँछन् उनलाई पनि मेरो आग्रह छ, उनीहरूले माटोको मूर्तिलाई नै प्राथमिकता दिउन् र जसले मूर्ति खरिद गर्छन् उनले पनि गणपति बाप्पाको मूर्ति कसले बनाएका हुन् र कुन देशमा तयार भएको हो भन्ने अवश्य जाँचबुझ गरून्। प्लास्टर अफ पेरिसबाट बनिएका मूर्तिहरू पटक्कै खरिद नगरून्। साथीहरू, माटोको मूर्ति पूजापछि सहज रूपमा पानीमा विलीन हुने गर्दछ। यसबाट हाम्रा नदी, तलाव अनि पर्यावरणको रक्षा हुन्छ, हाम्रो आस्था पनि कायम नै रहन्छ र प्रकृतिप्रति हाम्रो दायित्व पनि पूरा हुन्छ। जब हामी स्थानीय कारीगरबाट मूर्ति खरिद गर्छौ हामी भोकल फर लोकलको संकल्पलाई बलियो बनाउँछौं। मलाई विश्वास छ यसपटक गणेश उत्सवमा र यस्ता हरेक उत्सवमा हामीले यस्ता सबै कुरामाथि अवश्य गम्भीरताका साथ सोच्नेछौं र देशहितमा कदम पनि उठाउनेछौं। साथीहरू, हाम्रो देशको सबैभन्दा ठूलो शक्ति हाम्रो देशका मानिसहरू हुन्। देशको अलग अलग हिस्सामा भइरहेका साना ठूला प्रयासले हामीलाई धेरै कुरा सिकाउँछ। यस्ता प्रयासले जब मनमा संकल्प हुन्छ र समाजले साथ दिन्छ तब कुनै पनि ठूलो परिवर्तन ल्याउन सकिन्छ भन्ने बताउँछ। तपाईहरूले आफ्नो वरिपरि भइरहेका यस्ता प्रयासहरूबारे मलाई अवश्य लेख्दै गर्नुहोला, आफ्नो विचार अनि सुझाव पठाउँदै गर्नुहोला। हुन सक्छ तपाईँको वरिपरिका कयौं साना पहल पूरा देशकै लागि प्रेरणा बन्नेछ। आउँदो महिना फेरि भेट्नेछौ, देशवासीहरूको लागि केही नयाँ प्रयासहरूबारे चर्चा गर्नेछौ। तबसम्म तपाईहरू आफ्नो अनि आफ्नो परिवारको ध्यान राख्नुहोस् र जल संचय त अवश्य गर्नैपर्छ। वर्षाको पानीको एक एक थोपा हामीले बचाउनु पर्नेछ। क्याच द रेन यो अभियानलाई पटक्कै सुस्त हुन दिनु भएन। त मेरो खास आग्रह छ वर्षाको थोपा थोपालाई हामीले मिलेर बचाउनेछौ। धेरै धेरै धन्यवाद, नमस्कार।
1: श्रोताले भर्खरै सुन्दै हुनुहुन्थ्यो मन की बात कार्यक्रमको 135 भागको नेपाली संस्करण। अनुवादकर्ता हुनुहुन्थ्यो खगेन्द्रमणि प्रधान अनि वाचक हुनुहुन्थ्यो रुस्तम लेप्चा। त श्रोता आउनुहोस् एकैछिन मनोरञ्जन गरौं कलाकार नारायण गोपालको स्वरमा रहेको यो गीत सुनेर।

0: हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
2: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
1: सहकारिता विभाग सिक्किम सरकारको तर्फबाट यहाँहरू सबै सबैलाई शुभकामना।
3: सहकारी सप्ताह 2026 स्वागत छ। 29 जूनदेखि 6 जुलाईसम्म सहकारिता मन्त्रालयको 5 वर्षे उपलब्धि तथा सहकारिताको समृद्ध यात्रालाई सँगै मनाऊ। शुभारम्भ तथा प्रतिज्ञा दिवसदेखि पैक्स परिवर्तन दिवस, कृषक सम्मान दिवस, एआई तथा प्रविधि दिवस, सहकार संवाद दिवस, हरित सहकारी दिवस, नवीन पुस्ता सहकारी दिवस हुँदै राष्ट्रिय सहकारी महोत्सव सम्म हामी सबै सहकारिताको यात्रामा एकताबद्ध बनाऊ। सहकारी सप्ताह 2000 सफल बनाऊ।
1: सहकारिता विभाग सिक्किम सरकारद्वारा जनहितमा जारी।
0: यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आगामी तारीक 1 जुलाई 2026 बुधबार साँझ 6:05 प्रसार गरिने कानूनी सल्लाह कार्यक्रम अन्तर्गत हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ इन्भाइरोमेन्ट एण्ड फरेस्ट लज अर्थात पर्यावरण एवं वन्य कानून। यस विषय अधिक जानकारी दिन भने हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम गभर्नमेन्ट ल कलेज बुर्तुक गान्तोकका प्रिन्सिपल डाक्टर दिलीप पाण्डे र यस विषयमाथि कुनै

प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय आगामी 1 तारीक जुलाई 2026 बुधबार साँझ 6:05 अनि फोन नम्बर छ 03592201171। सूचना पूरा भयो।

0: कहिले छिची दुर्दुर नगर्नुहोस्।
1: उनीहरूलाई माया र साथ दिनुहोस्।
0: अधिक जानकारीका निम्ति टोल फ्री हेल्पलाइन नम्बर 1097 कल गर्नुहोस्।
1: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहितमा जारी।
2: हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता अब सुनाउन गइरहेका छौं कार्यक्रम सुर संसार अन्तर्गत कलाकार अजय पोहानकरद्वारा शास्त्रीय गायन।

मीडियम वेभको 213.7 मिटर तदनुसार 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा र मोबाइल एप न्यूज अन एआईआर मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, समय यस बेला रात्रिको ठिक 10 बजिसकेको छ र अब प्रस्तुत छ विभिन्न कलाकारहरूको आवाजमा सजिएको हिन्दी फिल्मी गीतहरू। त श्रोता, सुनौ यो पहिलो गीत कलाकार अभिजित र साथीहरूको आवाजमा रहेको यो गीत फिल्म चलते चलतेबाट। त श्रोता, स्वीकार्नुहोस् कार्यक्रमको यो पहिलो प्रस्तुति।

आउनु श्रोता, कार्यक्रमलाई अघि बढाउँदै सुनौ यो अघिल्लो गीत, फिल्म न्यूयोर्कबाट कलाकार केकेको आवाजमा सजिएको यो गीत।

आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवामा श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ विभिन्न कलाकारहरूको आवाजमा हिन्दी फिल्मका गीतहरू। त यसै क्रममा यो अघिल्लो गीत सुनाइरहेका छौं कलाकार मिट ब्रोस र मोनाली ठाकुरको आवाजमा फिल्म बागीबाट। त श्रोता स्वीकार्नुहोस् यो प्रस्तुति।

प्रस्तुत गीत श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो फिल्म तमासाबाट कलाकार मोहित चौहानको आवाजमा रहेको गीत। श्रोता, यसरी नै यो अर्को गीत सुनाउन गइरहेका छौं, फिल्म वीरबाट कलाकार राहत फतेह अली खान र सुजनाको स्वरमा रहेको यो गीत। त श्रोता, स्वीकार्नुहोस् यो अघिल्लो प्रस्तुति।

हिन्दी फिल्मी गीतहरूको कार्यक्रमलाई सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूमा आजको हाम्रो यो अन्तिम प्रस्तुति लिएर आएका छौं कलाकार विशाल मिश्रको आवाजमा फिल्म एनिमलबाट।

हस्त श्रोता प्रस्तुत गीतको साथमा आजलाई हिन्दी फिल्मी संगीतको कार्यक्रम यति नै। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय स्टुडियोको घड़ी अनुसार रात्रिको 10:30 भइसकेको छ र यसैको साथमा आजको हाम्रो तेस्रो अधिवेशनमा समावेश सम्पूर्ण कार्यक्रमहरू यही समाप्त हुँदछन्। भोलि बिहान 6:30 प्रातकालीन अधिवेशन अन्तर्गत विभिन्न कार्यक्रमहरूको साथमा उपस्थित हुने नै छौं। आजलाई सम्पूर्ण आकाशवाणी गान्तोक परिवारलाई विदा दिनुहोस्। नमस्कार।